0: रेडियो अन्नपूर्ण 93.4
1: रंगबहार रंगबहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्ट
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्छ

0: ज्ञा टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
4: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-6788।
8: तन्ना आजै फेरि हाल्नुहोस्।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: तदनुसार सन् 2026 सेप्टेम्बर 10 तारीक नेपाल सम्बत 1146 भदौ कृष्ण पक्ष चतुर्दशी तिथि तपाईहरुलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवाबाड़ीमा मृत्यु हुनेको संख्या 1369 पुग्यो। 13,000 को उद्धार। 587 विदेशी सहित 5,132 अझै बेपत्ता। प्रतिनिधिसभा बैठकमा भोटेको सिबाड़ीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदहरूको सुझाव। होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण। सर्वोच्चद्वारा आधिकारिकता नदिन गगन समूहबाट षड्यन्त्र हुन थालेको देउवाको जिकिर। सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास। मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़। गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,02,00,000 भन्दा बढ़ी सहयोग। सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने। सन्तानेश्वर को महायज्ञमा 2,53,00,000 संकलन आज समापन हुँदै। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने। एनभीएलमा खप्तड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्सको 3-0 सहज जित।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0 32-29।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 25 गते बिहिबार।

अवस्थामा सार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी हिमबाड़ीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै तीनवटै सुरक्षा निकायका प्रमुखसँग बुधबार उच्चस्तरीय छलफल गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउने, राहत तथा उपचार व्यवस्थापनलाई गति दिने र प्रभावित नागरिकलाई तत्काल सेवा उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीले सुरक्षा प्रमुखबाट विस्तृत जानकारी लिनुभएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले खोज तथा उद्धार, राहत, उपचार तथा पुनस्थापनाका कामलाई प्राथमिकतामा राख्दै आएको छ। सोही क्रममा प्रभावित क्षेत्रमा सुरक्षा निकायले संचालन गरिरहेका गतिविधि, उद्धारको अवस्था र आगामी कार्ययोजना बारे प्रधानमन्त्री शाहले प्रत्यक्ष जानकारी लिनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिगदेलसँग छलफल गर्नुभएको थियो। उहाँले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेको हवाई तथा स्थल खोज तथा उद्धार, बेपत्ताको खोजी, घाइते तथा प्रभावित नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा जोखिमयुक्त क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी लिनुभएको छ। विशेष गरी सड़क तथा पुलमा क्षति पुगेको कारण स्थल मार्गबाट पहुँच कठिन भएका क्षेत्रमा हवाई साधनको प्रयोगबाट भइरहेको उद्धार तथा राहत व्यवस्थापनबारे पनि छलफल भएको जनाइएको छ। त्यस्ता क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिन आवश्यक जनशक्ति, साधन स्रोत र समन्वयका विषयमा समेत प्रधानमन्त्रीले जानकारी लिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदको पीड़ालाई राजनीतिक हतियार बनाउने छूट कसैलाई नभएको बताउनु भएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर सभापति लामिछानेले विपदलाई अवसर बनाएर एक आपसमा आरोप प्रत्यारोप गर्ने र राजनीतिको रोटी सेक्ने समय अहिले नभएको बताउनु भएको छ। उहाँले संकटको समयमा विपक्षी दलबाट प्राप्त भएको प्रतिबद्धता र उद्घोष परिपक्व राजनीतिक संस्कार भएको समेत बताउनु भएको छ। प्रतिनिधि सभामा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, म सरकारले गरेका प्रयासमाथि प्रश्न गर्न हुँदैन, कमजोरी औल्याउन हुँदैन भन्दिन। प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो। सरकारमाथि प्रश्न गरौं, जवाबदेहिता मागौं, कमजोरी सच्याउन दवाब दिउं, तर राष्ट्रिय पीड़ालाई राजनीतिक हतियार बनाउने छूट हामी कसैलाई छैन। यो विपत्ति कसैका लागि राजनीतिक लाभ हानिको विषय बन्नु हुँदैन, उहाँको भनाइ छ। उहाँले विपदको शुरूआतदेखि नै सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम गरेको लामिछानेले बताउनु भएको छ। हवाई उद्धारमा अहिलेको जस्तो व्यवस्थित र ठूलो अभियान यसअघि विरलै मात्र भएको उहाँले दावी गर्नुभएको छ। घाइतेको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा प्रश्नको ठाउँ नभएको पनि लामिछानेले बताउनु भएको छ। सभापति लामिछानेले विपदपछि राज्य अहिले भविष्यमा यस्ता विपद नदोहोरिने गरी पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोर्ने काममा लागेको पनि बताउनु भएको छ। विपदपछि कतिपयले राज्य कहाँ छ भनेर प्रश्न गरेको भन्दै उहाँले राज्य भग्नावशेष र सुरूङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताउनु भएको छ। लामिछानेले विध्वंसमा सर्वस्व गुमाएका नागरिकले राज्यमाथि आक्रोश पोख्नु स्वाभाविक भएको बताउनु भएको छ। निराशामा आक्रोश व्यक्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको उहाँको भनाइ छ। नागरिकको आक्रोशलाई अपेक्षा र राज्य गुहार्ने चितकारका रूपमा लिनुपर्ने पनि उहाँले बताउनु भएको छ। पीड़ामा रहेका नागरिकमाथि हुने अमानवीय दुर्व्यवहारमा विज्ञप्तिको औपचारिकता मात्र पूरा नगरी पीड़ितको पक्षमा उभिन पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। नागरिकलाई होच्याउने अन्ध समर्थक रासोपालाई नचाहिने पनि सभापति लामिछानेको भनाइ थियो। तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्नेलाई पार्टीबाट निष्कासन गर्ने पनि उहाँको भनाइ छ। प्रतिनिधि सभामा लामिछानेले भन्नुभयो, नागरिकको चितकार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाब फर्काउने र साइबर बुलिङ गर्ने छूट कसैलाई छैन। यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य पदाधिकारी विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई
साधारण सदस्य समेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ उहाँले भन्नुभएको छ। लामिछानेले विपदको काम कारवाही प्रभावित नहोस् भनेर आफू प्रभावित क्षेत्रमा नगएको बताउनु भएको छ। व्यक्ति नभई संस्था बलियो हुनुपर्ने पक्षमा आफू रहेको पनि उहाँले सम्बोधनका क्रममा बताउनु भएको छ। रसुवाबाडी प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तनको संकट भएको उहाँको भनाइ छ। अहिलेको बाढ़ीलाई जलवायु जन्य विपत्ति घोषणा गर्नुपर्ने प्रस्ताव पनि उहाँले संसदमा गर्नुभएको छ। जलवायु पीड़ितका रूपमा विश्व सामू न्याय माग्नु अघि क्षतिको प्रमाणित हिसाब तयार हुनुपर्ने धारणा पनि उहाँले राख्नु भएको छ। तथ्य र प्रमाणका आधारमा क्षति तथा हानिको दावी तयार पारिनुपर्ने पनि उहाँले बताउनु भएको छ। संघीय संसदका दुवै सदनबाट हिमाली जलवायु तथा विपद आपतकाल सम्बन्धी विशेष संसदीय प्रस्ताव पारितको प्रस्ताव पनि उहाँले गर्नुभएको छ।

रसुवालगायत अन्य जिल्लामा गएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार हजारौं मानिस अझै बेपत्ता रहेका छन् भने वृहत रूपमा खोज तथा उद्धार कार्य जारी छ। प्राधिकरणले बुधबार साँझ 6 बजेसम्मको जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी चितवनमा 363 जनाको शव फेला परेको छ। त्यसै गरी नवलपरासी पूर्वमा 227, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 174, गोर्खामा 75, धादिङमा 70 र तनहुँमा 38 जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाण्डुमा थप 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा 587 जना विदेशी नागरिक समेत रहेका छन्। रसुवा र नुवाकोटमा स्थानीय नागरिकका साथै अन्य जिल्लाबाट आएका नागरिक, सरकारी कर्मचारी, सुरक्षाकर्मी र वित्तीय संस्थाका कर्मचारीहरू ठूलो संख्यामा सम्पर्कविहीन रहेका छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट हालसम्म 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राख्न 37 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। हाल नुवाकोटको होल्डिङ सेन्टरमा 2,694, रसुवामा 634 र धादिङमा 263 जना आश्रित रहेका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। यसबाहेक नेपाली सेनाको स्वास्थ्य शिविरमा 3,535 र सशस्त्र प्रहरीको शिविरबाट 3,606 जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको छ। विपद व्यवस्थापन खोज तथा उद्धारका लागि देशभरबाट कुल 21,185 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्, जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू अहोरात्र खटिएका छन्।

सांसदहरूले भोटेपछि बाढ़ीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको हिजोको बैठकको शून्य समयमा यही भदौ 10 गतेको बाढ़ीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण गराएका हुन्। सांसद विदुषी राणाले रसुवा विपद हिमालय क्षेत्रले दिएको पूर्व चेतावनी भएको जनाउँदै हिम नदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तर्देशीय सूचना आदान प्रदान र विपद अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभएको छ। सांसद बीना गुरूङले भोटेको सिपिपदले जनधनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्याएको भन्दै बाढ़ी पहिरोबाट घरबार विहीन भएका नागरिकलाई तत्काल पुनस्थापित गर्न तथा पर्यटक व्यवसायीलाई विशेष राहत दिन माग गर्नुभएको छ। सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति लोकपथको नियमित मर्मत सम्भार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद बुद्धि प्रसाद पन्थले जेनजी युवाले देखेको सपना सम्बोधन गर्नुपर्नेमा जोड़ दिँदै आन्दोलनमा सहभागी युवालाई झुटा मुद्दा लगाइएकोमा आपत्ति जनाउनु भएको छ।

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले मेलमिलाप कार्य बढ़ेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरल रूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षमा पछिसम्म इगो कायम नरहने स्पष्ट गर्नुभएको छ। उहाँले कानूनले मेलमिलाप गर्न निषेध गरिएका विषयमा मेलमिलाप नहुने बताउनु भएको छ। उक्त विधेयकमाथिको छलफलमा सांसदहरू अशोक कुमार चौधरी, पद्मा कुमारी अर्याल, मोहम्मद फिरदोस आलम, माधव बहादुर थापा, कृष्णहरि बुढाथोकी, समीक्षा बासकोटा, सृजना श्रेष्ठ, पारसमणि गेलाल, पूर्ण प्रसाद लिम्बू, विश्वराज पोखरेल, एकदेमणि नेउपाने, रेणुका काउचा, बलावती शर्मा, नरेन्द्र कुमार किरूङ, शोभा खनाल, परशुराम तामाङ, प्रेमलाल चौधरी, पुष्पा कुमारी चौधरी, अप्सना बानु, रंजु नेउपाने, निराशा चौधरी डगौरा, मोहनलाल आचार्य, गजला समीम मिक रानी, मधुकुमार चौलागाई, मनिष खनाल र ठाकुर सिंह थारूले भाग लिनुभएको थियो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्ता दिएपछि आफूहरूको आधा जित भइसकेको दावी गर्नुभएको छ। भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाव गरिरहेको दावी गर्नुभएको छ। उहाँले भन्नुभयो, निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ, मैले भनेको होइन, सबैले सुनेको कुरा हो, हामीले सर्वोच्चमा मुद्दा हाल्यौं, चुनाव भइसक्यो, के गर्ने भन्यो, हामीले पुनरावलोकनमा गयौं, पुनरावलोकनले निस्ता दियो, हामीलाई निस्ता दिएपछि हाम्रो आधा भन्दा बढ़ी जीत त भइसक्यो, जतिसुकै षड्यन्त्र भए पनि आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गर्नुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ।
15: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर।
16: प्लास्टिक सर्जन डाक्टर पियुष गिरी।
17: छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले।
18: नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ।
19: कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ।
20: कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ।
21: कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
22: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648-572-849।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
24: हेलो
25: हजुर, नमस्कार।
24: हेलो
25: नमस्कार काका, सुन्नु भएन?
24: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
25: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
24: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
25: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
24: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
25: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
24: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
26: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
27: होम केयर सेवा, होम केयर सेवा,
28: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
27: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
28: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
27: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
28: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
27: सुत्केरी नवजात शिशुको हेरचाह,
28: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
27: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
28: डाक्टर ल्याब सेवा,
27: औषधि डेलिभरी सेवा,
28: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
26: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 01031। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
6: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
7: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
7: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
7: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
11: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

विश्वचन पुनः हेलेट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। मदिराको नियमन तथा नियन्त्रणमा संचार क्षेत्रको भूमिका प्रभावकारी बनाउन पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। शिविर नेपालले बुधबार पोखरामा आयोजना गरेको मदिराको नियमन र नियन्त्रणमा संचार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले मदिराको उत्पादन प्रयोग तथा वितरणका कारण बाल बालिकामा पर्न सक्ने असर न्यूनीकरणको लागि संचार क्षेत्रले सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै शिविर नेपालका अध्यक्ष माधव प्रधानले सबै स्थानीय तहमा बाल कल्याण अधिकृत तोक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। बाल बालिकाका क्षेत्रमा प्रभावकारी काम गर्न तथा उनीहरूको अधिकार सुनिश्चित गर्न प्रत्येक पालिकामा बाल कल्याण अधिकृत आवश्यक रहेको भनाइरहेको छ। शिविर नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले मदिरा सम्बन्धी कानूनी व्यवस्था ऐन तथा नियम लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। मदिराको उत्पादन प्रयोग र वितरण समग्र मानव विकास तथा सामाजिक विकाससँग जोड़िएको विषय भएको बताएका छन्। त्यस्तै शिविर नेपालका कार्यक्रम व्यवस्थापक सागर भण्डारीले मदिराबाट हुने राजस्व संकलनलाई मात्रै प्राथमिकतामा राख्न नहुने बताएका छन्। कार्यक्रमको सञ्चालन शिविर नेपाल कास्कीका जिल्ला संयोजक शंकर नेपालीले गरेका थिए। कार्यक्रममा पोखरामा क्रियाशील संचारकर्मीको सहभागिता रहेको थियो। गण्डकी प्रदेशमा क्रियाशील गैर सरकारी संघ संस्थाले विपद प्रभावितको राहत उद्धार तथा पुनर्निर्माणका लागि रू 1,02,00,000 भन्दा बढ़ीको नगद तथा सामग्री सहयोग गरेका छन्। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको आह्वानपछि गैर सरकारी संस्थाबाट उक्त सहयोग जुटेको हो। मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सचिव डाक्टर शेष नारायण पौडेलले गैर सरकारी संस्थाबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्दै सहयोग अभियान निरन्तर जारी रहेको बताएका छन्। गण्डकी प्रदेशमा क्रियाशील संघ संस्थाले नगद तथा सामग्री मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन्। प्रदेशमा क्रियाशील संघ संस्थाले विपद राहत तथा उद्धारमा गरेको सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गर्ने जानकारी दिएका छन्। पोखरा महानगरपालिका 5 पर्सियङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा 2,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको 8 दिन बुधबार मात्रै 40,74,000 रूपियाँ संकलन भएको आयोजकले जनाएको छ। महायज्ञ आज दिउँसो 3 बजे समापन गर्ने तयारी गरिएको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिएका छन्। महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढ़िरहेको छ। बुधबार महायज्ञमा तालबाड़ा आरती सेवा समितिले आरती प्रस्तुत गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती र लक्ष्य दीप प्रज्वलन समेत गरिएको थियो। पोखरा महानगरपालिका 26 सक्नेरीमा पहिलो पटक पतञ्जली योग अन्तर्गत सहयोग शिक्षक तालिम सञ्चालन भइरहेको छ। भदौ 15 गतेदेखि शुरू भएको तालिममा 64 महिला र 38 पुरूष गरी 102 जना साधक साधिका सहभागी छन्। पतञ्जली योग समिति नेपालबाट स्वीकृत पाठ्यक्रम अनुसार सञ्चालन भइरहेको तालिममा नियमित योगाभ्यासका प्रारम्भिक अभ्यास, रोग अनुसारका आसन, प्राणायाम, सूक्ष्म व्यायाम, कुण्डलिनी जागरण, 8 चक्रको जागरण विधि र ध्यान लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ। तालिममा पतञ्जली योग समिति नेपालका वरिष्ठ केन्द्रीय सदस्य तथा योग प्रशिक्षक योग रत्न लोकनाथ खनालले योगाभ्यास प्रशिक्षण दिइरहेका छन्। कुमुदिन होम्स माविमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ। विद्यार्थीमा रहेको नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्यले कक्षागत रूपमा प्रतियोगिता आयोजना गरिएको हो। विद्यालयकी नृत्य शिक्षिका सजिना गुरूङका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयले सञ्चालन गर्दै आएको नृत्य कक्षा कति प्रभावकारी छ भन्ने मूल्यांकन गर्न समेत सहयोग पुगेको छ। 3 दिने कार्यक्रम अन्तर्गत बुधबार कक्षा 6 देखि
8सम्मका 12 जना र कक्षा 9देखि 12 सम्मका 12 जना गरी 24 जना विद्यार्थीले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए। पोखरा महानगरपालिका 11 फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा कक्षा 11का नवागन्तुक विद्यार्थीलाई स्वागत तथा शुभकामना कार्यक्रम गरिएको छ। बुधबार आयोजित कार्यक्रममा विद्यालयका प्रधान अध्यापक बालकृष्ण बास्तोलाले विद्यार्थीलाई नियमित पठन पाठनमा ध्यान दिन आग्रह गर्दै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले आवश्यक वातावरण प्रदान गर्ने बताएका छन्। पढ़ाईसँगै अतिरिक्त क्रियाकलापलाई समेत विद्यालयले उत्तिकै महत्व दिँदै आएको स्पष्ट पारेका छन्। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2 लाख रूपियाँ, बाराई हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10 लाख रूपियाँ सहयोगबारे समेत जानकारी प्रदान गरिएको थियो। सिटी वन टेलिभिजनले आयोजना गरेको प्रदेश स्तरीय 5 खुल्ला तीज गीत प्रतियोगिता 2083 को उपाधि नेत्रहीन ऊर्जाशील दिदी बहिनी समूहले जितेको छ। हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सबै समूहलाई पछि पार्दै ऊर्जाशील दिदी बहिनी समूह प्रथम भएको, विजेता समूहले नगद 50,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा सहनशील दिदी बहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कूल तृतीय तथा कमल जयसी आमा समूह सान्त्वना भएका छन्। उनीहरूले क्रमशः 30,000, 20,000 र 10,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छनृ।

नेपालको शिक्षा प्रणाली पाठ सम्झने लेख्ने र अंक प्राप्त गर्ने प्रणालीमै सीमित रहेको छ। विद्यालयमा सिकेको विषयवस्तु विद्यार्थीले व्यवहारिक रूपमा प्रयोग गर्न सकेका छैनन्। जीवनभर आधा उमेर पढेरै सके पनि हातमा सिप न क्षमता छ। कक्षा 12 सक्ने बित्तिकै विद्यार्थीले विदेश हानिन लालायित छन्। यावत समस्या छिर्दै विद्यालय तहको शिक्षाको पाठ्यक्रम फेरिनुपर्ने टड्कार आवश्यकता विगतदेखि नै उठ्दै आएको हो। यसपालि बालेन्सा नेतृत्वको सरकारले पाठ्यक्रम समय सापेक्ष व्यवहारिक र जीवनोपयोगी बनाउन विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्दैछ। पाठ्यक्रम विकास केन्द्रका पूर्व महानिर्देशक समेत रहेका एनसीएफ परिमार्जन कार्यदलका तर्फबाट डाक्टर लेखनाथ पौडेलले शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन कार्य शुरू भएको बताएका छनृ।

0: पोखरा एघार रामघाट स्थित गीता मन्दिर ऐतिहासिक एवं धार्मिक महत्वको रूपमा मानिँदै आएको छ। पुरानो मन्दिर भएर पनि यसको पुननिर्माण र विकासमा कुनै संघ संस्थाको ध्यान जान सकेको थिएन। पछिल्लो समय मन्दिर व्यवस्थापन समिति र स्थानीयको पहलमा मन्दिर परिसरमा अवस्थित जस्ता पाताले छाएको गीता मन्दिर आश्रमलाई व्यवस्थित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाको 74 लाख साथै अन्य संघ संस्था र व्यक्तिबाट सहयोग संकलन गरी 3 करोड़ रूपियाँ लागतमा आश्रम निर्माण गरिने भएको छ। उक्त आश्रमको बुधबार पोखरा महानगरपालिकाका उप प्रमुख मंजू देवी गुरूङले शिलान्यास गर्नुभएको छ। रसुवा भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपदबाट ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै होटल बाराई ग्रुपले आर्थिक सहयोग गरेको छ। विपद प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइड स्थित होटल बाराई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20,55,815 रूपियाँ सहयोग गरेको हो। बैंक मार्फत कोषमा रकम दाखिला गरिएको भौसर ग्रुपका संचालक वैभव पौडेलले कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गरेका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615-91-728, मोबाइल 98560-27-29।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615-88-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रालि भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
11: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA, BITM र BMTM, वार्षिक कार्यक्रम BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
12: विस्तृत जानकारीको लागि
11: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061-581-822-577।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274235357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अय अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले
5: मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।

विषम जनपन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पर्यटन व्यवसाय महिला संघ नेपाल टेवालले भोटेको श्री बाढ़ी पीड़ितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा 1,00,000 रूपियाँ जम्मा गरेको छ। 14 भदौको 30 को दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताएका छन्। पोखरा बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङजाको अर्जुन चौपारी 5 निवासी 25 वर्षीय नवराज दर्जी हुन्। पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो 12:50 बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना 5X8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो 2:22 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ।

समाचार संयुक्त राष्ट्रसंघले एकासियों महासभा राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा बुधबार शुरू भएको छ। महासभाका नवनियुक्त अध्यक्ष बंगलादेशका विदेश मन्त्री खलिदुर रहमानले महासभाको उद्घाटन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। एकासियों महासभाको मुख्य विषय विश्वास पुनस्थापना रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ तय गरिएको छ। सिनिया समाचार संस्था सिन्हुआका अनुसार उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष रहमानले विश्वको छाता संस्था स्थापनाको नौ दशकमा प्रवेश गर्दै गर्दा यसले हालसम्म प्राप्त गरेको उपलब्धिको प्रशंसा गरेका छन्। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोट जन्ने बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा धेरै हिमनदी तथा हिमतालको जलस्वतः निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ।

समाचार नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह चरणका खेल सकिएसँगै नेपाल समूह एको विजेता हुँदै सेमी फाइनलमा पुगेको हो। नेपाल अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। त्यस्तै समूह एबाट हङकङ चाइना उपविजेता हुँदै सेमी फाइनलमा पुगेको छ। त्यसै गरी समूह बीबाट यूएई समूह विजेता हुँदै सेमी फाइनलमा पुगेको छ भने ओमान उपविजेता हुँदै सेमी फाइनलमा पुगेको छ। काठमाण्डुमा जारी नेपाल भलिबल लीग एनबीएल अन्तर्गत हिजो भएको पहिलो खेलमा खपतड फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्स किङले 3-0 सोझो सेटमा जित हात पारेको छ। केडिया समूहद्वारा आयोजित प्रतियोगिताको चौथो खेलमा पहिलो सेटबाट नै अन्नपूर्ण स्पाइकर्स खपतड विरूद्ध हावी हुँदै पहिलो सेट 25-15 जित निकालेको हो। अन्नपूर्ण हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक रसुवाबाडी

0: मृत्यु हुनेको संख्या 1369 पुग्यो। 13,000 को उद्धार, 587 विदेशी सहित 5,132 जना अझै बेपत्ता। प्रतिनिधिसभा बैठकमा भोटेको सिपबाड़ीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव, होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यान आकर्षण, सर्वोच्चबाट आधिकारिकता नदिन गगन समूहलाई षड्यन्त्र हुन थालेको देउवाको जिकिर, सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास, मदिराको नियमनमा संचार क्षेत्रको भूमिका विषयमा छलफल, मदिराको प्रभावबाट बालबालिकालाई जोगाउनु पर्नेमा जोड़, गण्डकीको सामाजिक विकास मन्त्रालयको पहलमा गैर सरकारी संस्थाबाट हालसम्म 1,02,00,000 भन्दा बढ़ी सहयोग, सहयोगको विवरण हरेक दिन अध्यावधिक गरी सार्वजनिक गरिने, सन्तानेश्वरको महायज्ञमा 2,53,00,000 संकलन आज समापन हुँदै, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू र एसीसी प्रिमियर कपको सेमीफाइनलमा नेपालले ओमानसँग खेल्ने, एनबीएलमा खप्तर फाल्कन्स विरूद्ध अन्नपूर्ण स्पाइकर्सको 3-0 सहज जित। बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै, प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्, नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: दुर्गाको किटाउको दुख्न छिनमै दुर्गा दे झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिनमै आरा झन्डु बाम।
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम।
6: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा किना नि खनी तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै पो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किने झोकोलाई नि छ्याबा मारे डिजाइन गहना चैदी म भिस्या वा चुवल तुई भिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब क्यार मोहै
6: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
6: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतै र तान मि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17।
10: होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-89-2-77।
12: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
13: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
12: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
13: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
12: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
13: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
12: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
13: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
17: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

0: पदमा गाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01685686536 मोबाइल 9856600536
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: प्रज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648-572-849।
2: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
3: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
2: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
3: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ्ट कार्यान्वयन गर।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक
9: नमस्कार रेडियो अन्नपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं कार्यक्रम आजको बैठकमा आज सेप्टेम्बर 10 अर्थात विश्व आत्महत्या रोकथाम दिवस अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघ आईएएसपी र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहकार्यमा हरेक वर्ष आजकै दिन विश्वभर आत्महत्या रोकथामको लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष विश्वमा 8 लाख भन्दा बढ़ी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् अझ चिन्ताजनक कुरा त के छ भने विश्वव्यापी आत्महत्या मध्ये करिब 77% घटना नेपाल जस्ता निम्न र मध्यम आय भएका देशहरूमा हुने गर्दछ तथ्याङ्कले भन्छ विश्वमा हुने हरेक 100 मृत्यु मध्ये एक मृत्यु आत्महत्याकै कारण भइरहेको छ यो केवल एउटा संख्या मात्र होइन प्रत्येक आत्महत्या एउटा दुःखद र विनाशकारी घटना हो जसले पछाडि छुट्ने परिवार साथीभाइ र सिंगो समुदायलाई गहिरो मानसिक आघात पुर्याउँछ आत्महत्या आज एउटा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ एउटा व्यक्तिले आत्महत्या गर्नु अघि धेरैले त्यसको प्रयास गरेका हुन्छन् वा मनमा त्यस्तो गम्भीर विचार पालेका हुन्छन् समाजमा अझै पनि मानसिक स्वास्थ्य र आत्महत्याको विषयमा खुलेर कुरा गर्न हिचकिचाहट र कलंक विद्यमान छ तर जनचेतना बढ़ाएर यससँग जोड़िएको लाञ्छना हटाएर र बेलैमा उचित सहयोग तथा मनोपरामर्श उपलब्ध गराएर हामी धेरै जीवन बचाउन सक्छौं मानिसहरू किन यस्तो चरम निराशामा पुग्छन् आत्महत्याको सोच आउँदा देखा पर्ने पूर्व संकेतहरू के हुन् र हामीले आफ्नो तर्फबाट एउटा जीवन बचाउन के भूमिका खेल्न सक्छौं। आजको यस कार्यक्रममा हामी यिनै गम्भीर विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ सामाजिक मनोपरामर्शकर्ता सुदीप घिमिरे। सुदीप सर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। आज चाहिँ विश्व आत्महत्या रोकथाम दिवस, यो दिवस चाहिँ मनाइरहँदा एक सामाजिक मनोपरामर्शकर्ताको रूपमा चाहिँ यो दिनलाई तपाईँले कसरी हेर्नुहुन्छ?
10: थ्याङ्क यू सर जिज्ञासा र यो विषयवस्तुमा चाहिँ चासो देखाइदिनु भएकोमा अझै र अन्नपूर्ण परिवार सम्पूर्णलाई थ्याङ्क यू भन्न चाहन्छ। खासमा आज विश्व आत्महत्या रोकथाम दिवस हो। यो दिवसको मुख्य नारा चाहिँ के छ भने चेन्ज द न्यारेटिभ अन सुसाइड भन्ने छ, होइन? आत्महत्यासँग सम्बन्धित जुन हाम्रो गलत धारणा छन् त्यो धारणा चाहिँ परिवर्तन गर्नुपर्छ भनेर यो शुरू गरिरहेछ यो वर्षको नारा। दिवस मनाउनेको मुख्य उद्देश्य चाहिँ के भन्दा ग्लोबल्ली नै नेपाल जस्तो अर्थ विकासोन्मुख राष्ट्रहरूमा आत्महत्याको दरहरू एकदम धेरै बढिरहेको छ नि त, त्यो हिसाबले चाहिँ अवेरनेस बढाउनु पर्छ अनि त्यसपछि पोलिसी बनाउनेदेखि लिएर हरेक कुरामा झकझक गर्छ भन्ने उद्देश्यले पनि यो गरिरहेको छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा चाहिँ जस एक्टिभली मनाउन थालिएको छ, यो चाहिँ राम्रो पहल राम्रो इनिसिएटिभ जस्तो लाग्छ।
9: विश्व स्वास्थ्य संगठनले जनाए अनुसार चाहिँ हरेक 100 मध्ये एक मृत्यु चाहिँ आत्महत्याले हुन्छ भनेको छ। अब यो नेपालको सन्दर्भमा चाहिँ यसको अवस्थालाई चाहिँ कति भयावह मान्न सकिन्छ?
10: नेपालको पनि पछिल्ला वर्षहरूमा चाहिँ यसको अवस्था चाहिँ अलिक हाली लाग्दै जस्तो छ, होइन? जस्तै मैले अघि भर्खर जस्तो तथ्याङ्क हेर्दा पनि आर्थिक वर्ष 2080-81 7223 आत्महत्या गरेर ज्यान गुमाएछन्। 2081-82 चाहिँ 7055 अनि अहिलेको लेटेस्ट आर्थिक वर्षमा चाहिँ 7140 चाहिँ आत्महत्या गरेर ज्यान गुमाउनु भएछ। भनेको यो तथ्याङ्कहरू यो 3 इयर्सको हेर्दा पनि रेसियो बढिरहेछ अनि पछिल्लो यो 10 वर्षको तथ्याङ्कलाई एनालाइसिस गर्यो भने पनि यो रेसियो चाहिँ एकदम धेरै बढिरहेछ अनि दैनिक जस्तो 20 जनाले चाहिँ आत्महत्या गरिरहेको रिफ्लेक्ट गर्छ यो प्रहरीको तथ्याङ्कलाई मात्र आधारमा आज त्यसमा चाहिँ प्रहरीमा इन्फर्म नगरिकन सोसाइटीमा मिलाउने केसहरू पनि अझै धेरै हुन सक्ने काम चाहिँ
9: हजुर यो चाहिँ विशेष गरेर विश्व स्वास्थ्य संगठनकै मैले हवाला लिएँ अलिकति। निम्न र मध्यम आय भएका देशहरूमा चाहिँ 77% आत्महत्या हुन्छन् भनिएको छ। यो भनेको चाहिँ के गरिबी र आर्थिक संकट मात्र यसको प्रमुख कारण हो, यसको अन्य पक्षहरू चाहिँ के हुन सक्छ?
10: अब यसलाई गरिबको कारणले मात्रै आत्महत्या हुन्छ भन्न सकिँदैन होला, तर तथ्याधीशहरूलाई आधारमा आउँदाखेरि चाहिँ डेभलप कन्ट्री भन्दा पनि डेभलपिङ कन्ट्रीमा सुसाइडको रेसियो चाहिँ हाई छ भनेर हुन्छ, होइन? त्यसको साथसाथै हेर्दाखेरि त्यसको पछाडि चाहिँ अब सामाजिक आर्थिक राजनीतिक सबै कुराहरू जोडेर आउँछ जस्तो लाग्छ मलाई चाहिँ, होइन? जस्तै नेपालकै सन्दर्भमा हेऱ्यो भने अब रोजगारको अवस्था कम छ, होइन? पढाइसकेपछि विदेशै जानुपर्ने भन्ने मान्यता छ, विदेशमा गएपछि नि भनेको जस्तो इन्भाइरोमेन्ट भइरहेको छैन, होइन? अनि बेला बेला चाहिँ यो विपत्तिजन्य अवस्थाहरू आइरहेको छ, फेरि जस्तै कोभिड आयो, भूकम्प आयो, हजारौँ मान्छेलाई चाहिँ त्यसले असर गराइरहेको छ। अहिले भोटेको चाहिँ नुवाकोट धादिङ रसुवामा अर्को समस्या आइरहेछ, भनेको यस्तो यस्तो चाहिँ प्राकृतिक विपत्ति अनि त्यसपछि राजनीतिक आर्थिक सामाजिक सबै कारणले चाहिँ यो मानसिक स्वास्थ्य प्रत्यक्ष प्रभाव पार्छ भन्ने कुरा चाहिँ हामी बुझ्न सकिन्छ होला। अनि यहाँनिर कहिले काहीँ चाहिँ आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई पनि असर गरिरहेको छ फेरि, होइन? रूपमा सम्पन्न हुनुहुन्छ, घरमा सम्पन्न छ, तर उनीहरूमा व्याप्त निराशा अनि पारिवारिक बेमेल होइन आदि इत्यादि कुराहरूले गर्दा पनि आत्महत्याको अवस्थामा चाहिँ मान्छेलाई पुर्याएको जस्तो लाग्छ। किनभने अहिले के सोचेर हुन्छन् भने यो समस्या व्यवस्थापन गर्न मलाई कसैले सकिरहेको छैन, यो बरु चाहिँ के भने चाहिँ सब ठिक हुन्छ कि भन्ने थट्सहरू चाहिँ मान्छेमा डेभलप भइरहेको छ कि चाहिँ।
9: नेपाल जस्तो देशमा चाहिँ भनौ न यो समस्या अझै बढी अलिकति जटिल अलिकति गम्भीर बन्दै गइरहेको छ होइन, खास गरी मानिसहरू त्यो निर्णयमा किन पुग्छन् वा भनौ न आत्महत्या जस्तो गम्भीर अन्तिम बाटो किन रोज्न पुग्छन्, यसका मुख्य मनोवैज्ञानिक कारणहरू चाहिँ के हुन्?
10: यसमा कारणहरू धेरै हुन सक्छन् होइन, लाग्छ आत्महत्या त व्यक्तिगत कारण हुन सक्ला, व्यक्तिलाई फोकस गरिन्छ नि त होइन, साथसाथै हामी हेर्दाखेरि चाहिँ ए मान्छे मरेछ उसलाई के भयो होला भन्छौँ, तर त्यसलाई आत्महत्याजन्य अवस्थालाई चाहिँ हामी सोसल इस्युको रूपमा लिनुपर्छ, यसलाई चाहिँ एउटा पब्लिक हेल्थ कन्सर्न हो, नसर्नेहरूको एउटा महत्वपूर्ण कारण चाहिँ यो पनि हो। अनि यसरी हेर्दाखेरि चाहिँ कारणहरू चाहिँ अब आर्थिक हुन सक्ला, सामाजिक हुन सक्ला, बेमेल हुन सक्ला, आफूले सोचेको कुराहरू पुरा नहुँदा हुन सक्ला होइन, एउटै कारणले चाहिँ मान्छेले आत्महत्या गर्छ भनेर किटेर भन्न सकिँदैन होइन, त्यसको पछाडि चाहिँ विभिन्न फ्याक्टरहरू चाहिँ जोडेर आएको हुन्छ। जस्तै स्वास्थ्यसँग यसो अलिकति जोडेर हेऱ्यो भने 90% भन्दा बढी डिप्रेसन अथवा उदासीनता भएको केसहरूमा चाहिँ आत्महत्याको सोचहरू आउँछ भन्छन् कि, अब यदि हामीले चाहिँ डिप्रेसन भएको चाहिँ टाइमली नै आइडेन्टिफाई गरेर उनलाई परामर्श अथवा औषधि मूलमा चाहिँ जोड्न सक्यौँ भने त्यो आत्महत्याको तथ्याङ्क त घटिहाल्छ होइन, एउटा त्यो फ्याक्टर भयो। अर्को चाहिँ समस्या त केही छैन, मानसिक स्वास्थ्यको समस्या केही छैन, तर आवेगमा आएर हुन्छ नि 10% चाहिँ आवेगमा आएर उसको बिहेभियर इम्पल्सिभ भएर पनि त्यस्तो गरिरहेको हुन्छन् होइन, जस्तै श्रीमान श्रीमती झगडा भयो, श्रीमानले जाम्मर भन्यो होइन देखाइदिन्छ भनेर त्यस्तो जाने पनि रेसियो पनि छ कि, अब त्यसलाई चाहिँ त्यसको पछाडि चाहिँ के हो भन्दा उसको मनोवैज्ञानिक उसको सोसल यो सबै कुराहरू चाहिँ जोडेर हेर्न सकिन्छ कि अहिले।
9: यो आत्महत्याको चाहिँ सोच मानिसमा एकाएक आउँछ वा लामो समय वा मानसिक संघर्षको परिणाम हो कसरी लिन सकिन्छ, वा कुनै व्यक्तिले जस्तै सुसाइड एटेम्प्ट वा सुसाइड गर्ने सोच बनाइरहेको छ भनेर परिवार वा साथीभाइले कसरी थाहा पाउने, यसका हुन्छ नि उसले केही संकेतहरू दिइरहेको हुन सक्छ वा पूर्व संकेत वार्निङ साइन्सहरू के हुन् यसको?
10: यसमा चाहिँ अब आत्महत्याको सोच आइरहेको छ भन्ने कुरा चाहिँ हामीले पहिला चाहिँ सोचाइ उसको विचारहरू नै थाहा पाउने होइन, याद गर्ने कसरी बोलिरहेछ, बोल्दाखेरि नै थाहा हुन्छ निराशाको कुराहरू गरिरहेको हुन्छ, म मर्दिन्छु यसो गरी सोचहरू भनिरहेको हुन्छ एउटा कुरा, अर्को कुरो चाहिँ उसको शरीरको पनि आफ्नो केयर गरिराखेको हुँदैन, शरीरलाई ख्याल राखेको हुँदैन, जस्तै हामी त उठेर नुहाउँछौँ, मुख धुन्छौँ, पानी खान्छौँ, खाना खान्छौँ होइन, आफ्नो ड्रेसहरू आवश्यकता अनुसार पहिरनहरू चेन्ज गर्छौँ, तर यदि व्यक्तिमा आत्महत्याको सोचहरू आइरहेको छ भने अब म के को लागि सरसफाई गर्ने, म कसको लागि राम्रो हुनु छ र होइन, त्यस्तोहरू चाहिँ सोचहरू आएर आफ्नो शरीरलाई चाहिँ केयर गरे राम्रोसँग केयर गरिरहेको पनि हुँदैन, अनि आफ्नो शरीरलाई चाहिँ सानसानो चोटहरू दिइरहेको हुन्छ क्या, चोटबाट गरी हिँड्दा पनि केयरलेस गरेर हिँड्ने होइन, अनि व्यवहारहरू पनि अलिकति छटपट जस्तो देखिने, राति निदाउन नसक्ने होइन, कुनै काम गरिरहेको छ भने काममा ध्यान दिन नसक्ने, यस्ता खालका लक्षणहरू चाहिँ देखिन सक्छन्। अनि सोसल मिडिया पनि याद गर्न सकिन्छ, उसले सोसल मिडियामा के पोस्ट गरिरहेछ होइन, निराशावादी कुराहरू पोस्ट गरिरहेछ भने त्यो पनि एउटा सङ्केत हुन सक्छ। अनि यो समस्या हुनको लागि एकैचोटि मान्छेले आफ्नो ज्यानलाई त फाल्दैन नि त, त्यो चाहिँ अलिकति समय नै लाग्छ होइन, तर एक्ज्याक्ट यति समय लाग्छ यति दिनपछि आत्महत्याको सोचाउँछ भन्ने त भएन, तर उसको परिवार रहनसहनले पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ होइन। त्यस्तो अवस्थामा टाइमली नोटिस गरेको कुरा चाहिँ थाहा पाएको र कुरा गर्न सक्यो भने त त्यो बिस्तारै कम भइहाल्छ
9: होइन। जस्तै यो वार्निङ साइन्सहरू छ नि, कहिले काहीँ हामीले इग्नोर गरिरहेका हुन्छौँ वा धेरै इग्नोर गरिरहेका हुन्छौँ। अघि तपाईँले भन्नुभयो नि जस्तै मर्ने सन्दर्भ, म बाँचेर केही अर्थ छैन, म मरेको भए हुन्थ्यो भनिरहेको हुन्छ, तर त्यसलाई हामीले इग्नोर गरिरहेका हुन्छौँ। त्यो भन्दाखेरि वा उसले दिने संकेतहरूप्रति चाहिँ हामीले कसरी लिनुपर्छ?
10: त्यो चाहिँ अब हामीले गम्भीर रूपमै लिनुपर्छ सर। यो विषय आफूले आफूलाई समाप्त गर्नु भनेको त यो अलि गाह्रो कुरा भयो नि त होइन। उसले चाहिँ म मरेपछि मलाई हल्का हुन्छ, मेरो समस्या ठिक हुन्छ भन्ने त उसले सोचला अरे, तर उसको ऊ मरेपछि उसको परिवार उसको सोसाइटीलाई पर्न सक्ने अर्को नकारात्मक इम्प्याक्ट असर हुन्छ नि, त्यो त धेरै गहिरो रूपमा चाहिँ इतिहास उसको फ्यामिली हिस्ट्रीमा चाहिँ नै रहिरहन्छ नि त। अनि त्यसले गर्दा उसको परिवारमा बाँचेका उसको आफन्तहरूलाई चाहिँ जीवनै भएर चाहिँ एउटा लान्छना, एउटा सामाजिक हेरेको भावना बितिस्ना होइन, त्यो समस्या हुन सक्छ। त्यसले गर्दा अरू परिवारहरूमा पनि फेरि मेरो आफ्नो मान्छे त फेरि मऱ्यो, मैले पनि यस्तो दुःख किन सहने भनेर फेरि केही सोच नआउला भन्न पनि सकिन्न अरू परिवारमा पनि। त्यसैले हामीले चाहिँ एउटा परिवारमा कुनै त्यस्तो घटना घटिरहेछ भने त्यो परिवारका सम्पूर्ण सदस्यहरू जोखिम हुन सक्छन्। त्यो जोखिम कम हुन गराउनको लागि चाहिँ टाइमली हाम्रो स्थानीय सरकार, प्रदेश सरकार होला, केन्द्र सरकार होला, त्यस्तो अवस्थामा मनोपरामर्शकर्ताहरू, मनोविदहरू मोबिलाइज गरेर उनीहरूको समस्यालाई चाहिँ टाइमली एड्रेस गर्न सक्यो भने चाहिँ त्यो समस्या कम होला। नत्र चाहिँ एकजना आत्महत्या गर्यो भन्यो अनि फ्यामिलीलाई चासो दिएनौँ भने फेरि त्यही इस्युहरू बल्झिन सक्ने चान्स पनि हाई हुन्छ नि त। त्यही भएर हामीले याद गर्नुपर्ने कुरा के भने व्यक्तिको सोचहरू चाहिँ कहिलेकाहीँ आउन सक्छ, त्यो नर्मल हो, तर सोच आएर योजना नै बनाइरहेछ भने अलिकति सिभियर भयो, रिक्स भयो। अनि सोच पनि बनाएको छ, योजना नै बनाएको छ मर्ने बारेमा, अनि त्यसपछि त्यो मर्ने प्रयोग गर्ने साधनहरू पनि उसले जम्मा गरेर राखेको छ, अनि आफू मर्दाखेरि हुने सकारात्मक कुराहरू देखिरहेछ उसले भने त्यस्तो केसमा चाहिँ जुनसुकै बेलामा पनि उसलाई मानसिक स्वास्थ्य उपचारको लागि हामीले रिफर गर्नुपर्ने हुन्छ। अथवा राति त्यस्तो भइरहेछ भने नेपाल सरकारको हेल्पलाइन नम्बर 1166 कल गर्न सकिन्छ होइन, यो 24 घण्टा पनि हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामी जस्तो प्रोफेसनल मान्छेहरूले चाहिँ कसरी हेल्प गर्ने भनेर प्यारेन्ट्स, फ्यामिली, आफन्तहरूलाई चाहिँ गाइड गर्न सक्नुहुन्छ होइन।
9: सुरेश सर, जस्तै यसका कारणहरूलाई अहिले पछिल्लो समय केलाउने हो भने चाहिँ सामान्य सामान्य कारणहरूमा पनि मानिसहरूले आफ्नो ज्यान फालिरहेका छन् होइन। अघि यहाँ तपाईँले कारणहरूमा प्रेम सम्बन्धमा असफलताका विषयहरू होइन, परीक्षामै असफलता भएका कारणले वा कम अङ्क ल्याउँदाखेरि पनि ज्यान फाल्ने प्रवृत्ति देखिन्छ। पछिल्लो उदाहरणहरू हेर्ने हो भने त काठमाडौँमा अस्ति मात्रै होइन सार्वजनिक स्थलमै आत्मदाह गरे, सामान्य मोटरसाइकलमा लक लगाएको कारण, वा हामीले केही सामाजिक सञ्जालहरूमा देखिरहेका छौं ग्यास नपाएको सम्बन्धमा पनि आत्मदाह प्रयास गरेका घटनाहरू हामीले देखिरहेका छौं सुनिरहेका छौं। यो किन यस्तो मनोबल चाहिँ मानिसहरूमा यति कमजोर किन हुँदैछ?
10: ओके, कस्तो राम्रो प्रश्न, थ्याङ्क यू सर। यसमा चाहिँ अहिले यो कारणहरूलाई चाहिँ अलिकति प्रहरी अथवा प्रेम सम्बन्ध यसरी भनिरहेछन् होइन, तर अहिलेको लेटेस्ट कारण चाहिँ फरक जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यसले अहिले सोसाइटी के भयो एकदम ऱ्यापिडली चेन्ज भइरहेछ, अनि हाम्रो बसाइ सर एकदमै चेन्ज भइरहेछ, एक ठाउँबाट अर्को ठाउँमा जाने होइन क्रम बढिरहेछ। जस्तै गाउँबाट सहर झऱ्यो, छोराछोरी चाहिँ कोठामा भाडामा लिएर बस्यो, अनि हस्बेन्डहरू चाहिँ विदेशमा हुनुहुन्छ होइन, त्यहाँ त्यो परिवारमा चाहिँ कि एकअर्काले आफ्नो कुराहरू सुन्ने सुनाउने त्यो खालको इन्भाइरोमेन्ट, हाम्रो पहिलाको जुन कल्चर सांस्कृतिक मोरल कुराहरू सिकाउने त्यो त कम भइरहेछ होइन। अनि अर्को कुरा चाहिँ यो सामाजिक सम्बन्ध पनि यो खण्डीकृत भइरहेछ, हामी व्यक्तिगत भइरहेछौँ, हाम्रो जति पनि सोसाइटी हाम्रो सोसल भ्यालुजले चाहिँ हामीलाई बाउन्ड गर्थ्यो अनि हामीलाई गाइड गर्थ्यो नि, त्यो सोसल भ्यालुजहरू पनि हामी बिर्सिरहेछौँ। अनि अहिलेको यो मोडर्न टेक्नोलोजी जस्तै सोसल मिडिया यसोले मोबाइलहरूले पनि हामीलाई चाहिँ अलिकति व्यक्तिगतवादी बनाइरहेछ। अनि त्यहाँ अर्को कुरा सुन्ने बुझ्ने भन्दा पनि आफैमा फोकस भइरहेछ, त्यो मोबाइलमा के चलाओ थाहा छैन होइन। अहिले एकजना साथीले हिजो हँसाउँदै हुनुहुन्छ, अहिलेको युग भनेको त भोक्के युग भयो भन्दै हुनुहुन्छ। सबैजना चाहिँ दुई मिनट भन्दा बढी राम्ररी कुरा गर्न सक्दैन, अनि गफ गर्न सक्दैन, गफ सकिहाल्छ। त्यसो चाहिँ अब के भयो, मोबाइल हेर्न थालिहाल्यो होइन, रिल्सहरू हेर्ने, टिकटक हेर्ने, समाचार हेर्ने होइन। त्यसले गर्दाखेरि के भइरहेछ, हाम्रो बालबालिकाहरूको मानसिक स्वास्थ्य त यति कमजोर भइरहेछ, हामीसँगको सहन सक्ने क्षमता त एकदम कमजोर भइरहेछ। त्यही भएर सानो समस्या भयो भने पनि हामीलाई छिट्टो स्ट्रेस हुन्छ, छिट्टो रिस उठ्छ, अनि सहन सक्दैनौँ, कोप गर्न सक्दैनौँ, आफ्नो इमोसन आफ्नो थट्सहरूलाई चाहिँ सन्तुलन राख्न सकिरहेका छैनौँ होइन। अनि यसले गर्दाखेरि ओभरअल हाम्रो शारीरिक मानसिक सामाजिक सुसम्बन्ध कायम हुनुपर्ने हो नि, हेल्दी सम्बन्ध हुनुपर्ने होइन, त्यसमा चाहिँ समस्या आइरहेको कारणले पनि शारीरिक मानसिक स्वास्थ्य समस्या चाहिँ बढिरहेको जस्तो लाग्छ मलाई।
9: तपाईँले सामाजिक सञ्जालको विषय उठाउनु भयो, जस्तै सामाजिक सञ्जाल त अब यो सबै उमेर समूह होइन यसमा अभ्यस्त बनिसकेका छन् बनिरहेका छन्, यो अनिवार्य पनि बनिरहेको छ सामाजिक सञ्जाल इन्टरनेट होइन, बच्चादेखि वृद्धसम्म सबै यसको प्रयोगकर्ता बनेका छन्। सामाजिक सञ्जालमा राम्रा कुरा पनि आउँछन्, नराम्रा कुरा पनि आउँछन्, सकारात्मक विषय पनि आउँछन्, नकारात्मक विषय पनि आउँछन्। अब यो विषयमा चाहिँ सामाजिक सञ्जाल इन्टरनेट होइन यसको प्रभाव कस्तो पाउनु भएको छ, आत्महत्या दरको दरमा चाहिँ यसको प्रभाव कसरी हामीले हेर्न सक्छौ?
10: ओके सर, राम्रो प्रश्न, थ्याङ्क यू सरलाई। यसमा चाहिँ जस्तो सकारात्मक कुराले भन्दा पनि नकारात्मक कुराले मान्छेलाई छिटो प्रभाव पार्छ कि, जस्तो सामाजिक सञ्जालमा कसैले राम्रो भिडियो बनाएर पोस्ट गरेछ भने त्यो भिडियोको भ्युज कम आउँछ, मान्छेले कम सेयर गर्छन् होइन, त्यसलाई कम स्वास्थ्य दिन्छन्। तर त्यहाँनेरि नराम्रो कुरा छ भने त्यही भ्युज धेरै जान्छ अनि त्यही मान्छेले धेरै सेयर गर्छन् होइन, त्यो नकारात्मक त्यसैले चाहिँ मान्छेको मनस्थितिमा चाहिँ प्रभाव परिरहेको हुन्छ। अनि सोसल मिडियामा त्यहाँ कन्टेन्ट क्रिएटरहरूले पनि मान्छेले चाहिँ अब के भ्यू के हेर्छन् भन्नेलाई मोटिभेट गरिरहेछन् होइन, के फलो गर्छन् अनि त्यही हालिरहेछन्। त्यसले गर्दाखेरि के हुने भयो, मान्छेको मनोसामाजिक स्वास्थ्यमा त गहिरो छाप परिरहेछ। जस्तै एक्जाम्पल, सिम्पल इक्जाम्पल दिउँ, मैले कहिले काहीँ फेसबुकमा देखिरहेको हुन्छु आजभोलि न्युज मिडियाहरूले त अलिअलि कन्ट्रोल गर्न थालिसकेका छन्, तर जस्तै आत्महत्या गरेको दृश्य नै राखिदिइरहेको हुन्छ क्या न्युजमा, भनेपछि त्यसले चाहिँ के गर्छ भन्दा जो मान्छेलाई आत्महत्याको सोच आइरहेछ, आफूलाई निराशा लागिरहेछ भने उसले त्यो देख्दाखेरि चाहिँ उसको उसलाई त त्यो मोटिभेट हुन्छ नि त त्यसले होइन। त्यही भएर देखा सिक्ने यो कपी क्याच गर्ने बिहेभियर बढाउन सक्ने चान्स एकदम हाई हुन्छ सोसल मिडियाले। अनि एउटा भिडियो के फलो हेरिराख्यौँ भने त अब त्यो मोबाइलमा त त्यही रिलेटेड भिडियो मात्रै आइरहन्छ नि त, अनि त्यसले गर्दाखेरि हाम्रो सोच्ने तरिका, हाम्रो कुरा गर्ने तरिका, हाम्रो मनस्थितिमा पार्ने असरहरू पनि नराम्रो पारिरहेको हुन सक्छ होइन। त्यही भएर सोसल मिडिया चलाउँदाखेरि अलिकति संवेदनशील हुनै पर्ने चाहिँ देखिन्छ सर।
9: अघि तपाईँले कन्टेन्ट क्रिएटरको विषय उक्काउनु भयो होइन, जस्तै मेन स्ट्रिमका मिडियाहरूले त यो आत्महत्या सम्बन्धी कतिपय समाचारहरूलाई चाहिँ होइन अब हामी यस्तो खालका समाचारहरूमा प्राथमिकता दिँदैनौ भनेर चाहिँ घोषणा पनि गरे, तर मेन स्ट्रिमका मीडियाहरूले त्यो खालका समाचारहरू वा भनौँ न त्यसका कारणहरू वा अनेकन विषयहरूलाई चाहिँ उनीहरूले प्राथमिकतामा राखेका छैनन्। तर यो जुन कन्टेन्टका विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता वा भनौँ सामाजिक सञ्जालमा जसरी कन्टेन्टहरू हालिरहेका हुन्छन् उनीहरूले चाहिँ त्यसका फेहरिस्त सबै हाल्दाखेरि त्यसले पार्ने प्रभाव र अब भनौँ न उनीहरूले मीडिया सञ्चालन गरिरहँदाखेरि वा भनौँ सामाजिक सञ्जालमा आफू आफ्नो मीडिया सञ्चालन गरिरहँदाखेरि चाहिँ यी विषय यी संवेदनशील विषयमा चाहिँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ?
10: यसमा चाहिँ अब सञ्चार माध्यमहरूले अथवा हामी व्यक्तिले

0: सूचना दिने हो तर सूचना दिँदाखेरि मान्छेलाई जोखिम बनाउने हिसाबले सूचना चाहिँ दिनु भएन अनि व्यक्ति आफैले पनि सेल्फ सेन्सरसिप चाहिँ हुनु पर्यो व्यक्ति आफै पनि मिडिया कर्मीहरू त झन् त्यसमा त रेस्पोन्सिबल भूमिका नै हो नि राज्यको तेस्रो अङ्ग हो सूचना दिने नाउँमा जनताको मानसिक स्वास्थ्य र सामाजिक सुस्वास्थ्यमा खलबल हुने काम त गर्नै भएन नि पक्कै पनि
1: यो रोक्न सकिने विषय कतिको हो होइन वा यसमा रोक्नको लागि चाहिँ समाजले कसरी भूमिका खेल्न सक्छ परिवारले कसरी भूमिका खेल्न सक्छ वा त्यो सर्कलले कसरी भूमिका खेल्न सक्छ त्यो अन्तिम बिन्दुबाट कसरी फर्काउन सकिन्छ एउटा व्यक्तिलाई
0: यो विश्वभरि चाहिँ आत्महत्यालाई चाहिँ जिरो सुसाइड टोलरेन्स गराउन सकिन्छ भनेर रिसर्चले देखाएको छ एउटा पनि आत्महत्या नहुने बनाउन सकिन्छ भन्नु त होइन तर त्यसको लागि हाम्रो सोसाइटीको मेकानिजम के हुनु पर्यो पोलिसी हुनु पर्यो नीति हुनु पर्यो कसैलाई मनको समस्या हुने बित्तिकै कहाँ गएर सपोर्ट लिने भन्ने मेकानिजम भयो भने चाहिँ त्यो होला तर हाम्रो जस्तो सोसाइटी हाम्रो जस्तो डेभलपिङ कन्ट्रीमा त मानसिक स्वास्थ्यलाई त बजेटै छ त्यो कम छुटेरा हुन्छ होइन शारीरिक स्वास्थ्यलाई जति प्रायोरिटी दिइरहेछ मानसिक स्वास्थ्यको त प्राथमिकता त्यही छैन होइन यसको अवस्थामा चाहिँ अब सरकारले गरिरहेको छैन भनेर चुपुलाएर बस्नु त भएन हामी जस्तो हजुरहरू जस्तो मान्छेहरूले चाहिँ यो विषयमा झकझकाइरहनुपर्छ र अनि त्यो साथै अब हरेक व्यक्तिबाट सुरु हुन्छ कि यो आत्महत्या रोकथाममा प्रवर्तन गर्न व्यक्ति आफैको भूमिका हुन्छ होइन व्यक्तिले आफूले के गर्न सक्छ आफूलाई आफ्नो मनमा कस्तो भइरहेको छ मेरा सोचहरू कस्ता छन् मलाई के कुराले अप्ठ्यारो बनाइरहेछ भनेर आफूले आफूलाई थाहा पाउनु पर्यो अनि आफूलाई गाह्रो भइरहेछ भने आफ्नो व्यवस्थापनको लागि आफै ट्राई गर्ने अरूको सपोर्ट लिने होइन पानी खाने खाना खाने आफू बिजी भइराख्ने नेगेटिभ सोचहरू आइरहेछ भने हेल्प लिने मनको कुराहरू मन मिल्ने साथी जसले गोपनीयता कायम राख्छ त्यो व्यक्तिहरूसँग कुराहरू सेयर गर्ने अनि आफ्नो पनि केयर गर्ने अरूको पनि केयर गर्ने अनि आफ्नो रिलेसनलाई चाहिँ कसरी प्रभावकारी रूपमा मेन्टेन गर्न सकिन्छ भनेर त्यसमा फोकस भयो भने व्यक्तिलाई सपोर्ट गर्नु भयो परिवारमा चाहिँ भइरहेछ भने आफ्नो परिवारको सदस्यहरूमा अलिकति फरक खालको व्यवहार देखिरहेछ भने चासो दिने सपोर्ट गर्ने गर्न सकियो होइन अनि सोसाइटीले चाहिँ त्यस्तो घटनाहरू घटिरहेको छ भने नराम्रो भन्नु भएन जो कोहीलाई पनि यस्तो समस्याहरू आउन सक्छ उनीहरूलाई चाहिँ सेवामा कसरी जोड्ने भनेर त्यसमा फोकस हुनु पर्यो होला अनि यसलाई स्टिग्मटाइजको विषय चाहिँ बनाइनु भएन जसरी प्रेसरको औषधि खाँदा हामी सहज रूपमा खुसी भएर अप्ठ्यारो नमानिकन हामी लाज नमानिकन मलाई प्रेसर भएको औषधि खाइरहन्छु भनेर भन्छौँ नि त्यसै गरेर मलाई पनि मानसिक स्वास्थ्य समस्या छ औषधि खाएको अहिले ठिक भए भनेर भन्न सक्ने बात बनाउन सकियो भने मानसिक स्वास्थ्य प्रवर्धन आत्महत्या रोकथाममा चाहिँ ठुलो भूमिका खेल्थ्यो जस्तो लाग्छ
1: अब विद्यालय कलेज स्तरमै चाहिँ यो विषयलाई मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयलाई चाहिँ राख्न कतिको जरुरी देख्नुहुन्छ शिक्षाको रूपमा वा भनौँ न करिकुलममा चाहिँ यो राख्न कतिको जरुरी
0: राख्नु पर्छ सर यो त एकदम इम्पोर्टेन्ट विषय अहिले छन त कोर्समा राखि पनि रहेको छ तर त्यहाँको चाहिँ कस्तो भइरहेको छ भने त्यो थ्योरी जस्तो कि थ्योरी परिभाषा कन्ट पार्ने जस्तो भयो तर त्यसलाई प्र्याक्टिकल लाइफमा चाहिँ एप्लाई भइरहेको छैन कि त्यसैले हामीले चाहिँ विद्यालय कलेजहरूमा अवेरनेस बढाउने अनि त्यसपछि भल्नरेबल व्यक्ति छ भने बरु स्क्रिनिङ गर्ने होइन अनि त्यसपछि उसलाई काउन्सिलिङ परामर्शको लागि कहाँ रिफर गर्न सकिन्छ भनेर त्यो रिफरल मेकानिजमहरू बनाउन सकियो भने चाहिँ यो समस्याको चाहिँ केही हदसम्म भयो भने एड्रेस गर्न सकिन्छ जस्तो लाग्छ
1: तपाईँ लामो समयदेखि यही भनौँ न सेक्टरमा काम गरिराख्नु भएको छ सामाजिक मनोपरामर्शकर्ताको रूपमा तपाईँ काम गरिराख्नु भएको छ कोशिशमा पनि तपाईँहरूले लामो समय नेतृत्व प्रदान गरेर काम गर्नुभयो होइन यसरी काम गर्दाखेरि चाहिँ तपाईँ आफैले भोगेका वा निराशाबाट फर्केर नयाँ जीवन शुरू गरेका कुनै त्यस्ता व्यक्तिहरू भेट्नु भएको छ वा आशा लाग्दा केही उदाहरणहरू सेयर गर्नु मिल्छ
0: छ नि धेरै नै छ त्यस्तो केसहरू जस्तै अहिले चाहिँ म यहाँ पोखरामा हाम्रो काउन्सिलिङ सेन्टर छ अनि हार्ट माइन्ड कन्सल्टेन्सी चाली भन्ने छ

0: 天黑白日有他都是真的人的感情嘛，我们说你这次没在白日说感染了这个的医疗上的我说不了能给这不可能没 engineering 不能的外国车干的一点吧 engineering 的 fail 吧的呢 fail 吧的这里当然是来给我们的这么 pass 完了你的车अनि देखेछे प्यारेन्ट्सहरु सबै विदेशमा हुनुहुन्छ बच्चाबच्चि छोडेर गएका यो कसैले केयर नगर्दाखेरि अनि देखेछे यो मान्छेले केयर गरिरहेछ उसले प्रपरली केयर नगरिदिँदाखेरि निराशाको भावना रहेछ आत्महत्याको सोच रहेछ होइन यस्तो कुराहरू छ सोसियल मिडियाहरू जस्तै अहिले यो बालबालिकामा हेऱ्यो भने मोबाइल खेल्न दिएन भनेर त्यो लत लागेको छ होइन त्यो लतकै कारणले पनि मर्दिन क्या हो होइन भनेर त्यो प्यारेन्ट्सलाई धम्की दिइरहेको छ बच्चाहरूले होइन छ डिफ्रेन्ट डिफ्रेन्ट इस्युजहरू छ यो एउटै कारण भन्ने छैन व्यक्ति अनुसार चाहिँ फरक फरक कारणहरू चाहिँ आइरहेको
1: छ हामी अन्त्यतिर आइसकेका छौँ अन्तमा चाहिँ आजको यो दिनमा हामी चर्चा गरिरहेका छौँ खास गरी अब यो रोकथामको सन्दर्भ होइन विषयमा चाहिँ हामी कुराकानी गरिरहेका छौँ सबैको सहभागिता भन्ने मूल नारालाई सार्थक बनाउन आम श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ यो अब यो जुन नारा छ नि यो नारालाई सार्थक बनाउनको लागि चाहिँ समग्र सुनिरहनु भएको श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ
0: अब हामीलाई हाम्रो घर परिवारमा आफ्नो आफन्त कसैलाई समस्याहरू छ भने यो खुलेर समयमा नै सहयोग लियो हजुर हजुरहरू आफूले म एक्लो छु भन्ने भावनाको विकास गर्नु भएन तपाईँलाई सहयोग गर्ने मान्छे कोही न कोही लाइफमा छ सोसाइटीमा छ त्यही भएर गभर्मेन्टले पनि के भनेको छ तपाईँको लाइफमा एक न एक छ न छ भन्छ त्यही हेल्पलाइन नम्बरलाई एक न एक छ न छ 1166 भनिरहेको छ अरू कोही भएन भने पनि त्यो चाहिँ तपाईँको साथी हो है उहाँसँग आफ्नो गुनासोहरू पोखेर पनि आफ्नो त्यो सोचाइलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ भन्नेमा बढी फोकस गरिरहेको छ होइन त्यही भएर निराशा हुनु भएन अनि सोचेको कुरा सबै कुरा हुन्छ भन्ने त छैन तर पनि आफ्नो मनलाई आफ्नो शरीरलाई कसरी स्वस्थ बनाएर म्याक्सिमम रूपमा खुसी लिन सकिन्छ जिउन सकिन्छ भन्ने त्यसमा फोकस गर्न सकियो भने लाइफ चाहिँ सहज हुँदै जान्छ जस्तो लाग्छ त्यही भएर निराशा हुनु भएन आशामा भविष्य राम्रो छ भन्नेमा बढी केन्द्रित हुनुपर्छ
1: हस् यहाँले समय र यो महत्वपूर्ण विषयमा कुराकानीको लागि धेरै धेरै धन्यवाद छ
0: थ्याङ्क यू हजुरलाई पनि थ्याङ्क यू सो मच
1: हस् धन्यवाद नमस्कार एउटा सुदीप घिमिरे सामाजिक मनोपरामर्शकर्ता हुनुहुन्थ्यो आज हामीले खास गरी सेप्टेम्बर 10 अर्थात विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा चर्चा गर्यौं आत्महत्याको सोच आउँदा देखा पर्ने पूर्व संकेत के हुन् भन्ने सन्दर्भहरूलाई हामीले जोड्यौं साथसाथै यसको रोकथामका विषय उपायहरू के हुन सक्छ हामीले आफ्नो तर्फबाट एउटा जीवन बचाउन के भूमिका खेल्न सक्छौं भन्ने सन्दर्भहरूलाई जोड्यौं यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित संजय बिदा हुन्छु नमस्कार
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ष पेंट

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29 98028 59 321 061 581 871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिलसिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34.
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802-85-1717, 9802-85-1717।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
7: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-77।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइवेभ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
5: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 98560056 93.4

0: Hello, Namaste, and good morning. Radio Annapurna 93.4 megahertz ma karyakram good morning pokhra lera yaharu samaksha hami upasthit bhaisakeka chhau. Ma chhu tapai ko saathma Kanchan Thapa, sahakarmi mitra Sanjay Malla ra pravidhi samyojanma saath dinu bhayeko chha bhai Arvind le pani tapai le pani sunera saath dinu huncha nai jaha hununcha tapai hami sanga hununcha swastha hununcha. विभिन्न कठिनाईका बावजूद पनि आफ्ना जीवनलाई आफ्ना यात्रालाई अगाडि बढिरहनु भएको छ अगाडि बढाइरहनु भएको छ
1: ओके तपाईको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी उपस्थित छौं यति बेला गुड मर्निङ पोखरामा हामी तपाईको लागि रहेका छौं र अहिले 10 बजेसम्म तपाईको लागि उपस्थित हुन्छौं विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईको लागि हामी प्रस्तुत गर्ने गर्छौं तिमीले चाहिँ यो एआई को प्रयोग कति गर्छौ तिमीले जस्तै हुन्छ नि
0: एआई को प्रयोग चाहिँ म कति बेला गर्छु भने जब एकदम हुन्छ नि अल्छी लाग्छ र बोल्ने मान्छे कोही पनि हुँदैन नि
1: एआई तिमी एआईसँग बोलेर बोल्दिन्छौ के गर्दैछौ तिमी भनेर भन्दै म त एआई हुँ भनेर म चाहिँ केही गरे भन्दैन होइन
0: कति दिनपछि छोडेको गफे त्यो हामी जब नयाँबाट गफ गर्छौँ भने उसले चाहिँ फेरि त्यही
1: पुरै आत्मीयताका साथ गफ गरिदिन्छ गफ गरिदिन्छ नि फेरि उसले त त्यहाँ तिम्रो लग इन त्यहाँ कञ्चन थापा भनेर भन्छ नि त्यसपछि कञ्चन जी म ठिक छु म सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ भनेर एन्सर गर्न चाहन्छु
0: एनिवे त्यो कहिले काहीँ चिठी गर्छु नत्र कहिले काहीँ अब आफ्नै काममा डाटाहरू खोज्नु पर्यो भने पनि एआईसँग र अर्को एउटा कुरा चाहिँ कतिपय कुराहरू चाहिँ त्यो मेडिकल्ली कुराहरू चाहिँ हामी जान्दैनौँ नि बुझ्दैनौँ नि कहिले काहीँ त्यो कुराहरू चाहिँ हेर्दाखेरि पनि अलिकति सहज भएको हो कि भन्ने चाहिँ लागेको छ अब हुन त डक्टरको काम एआईले गर्दैन गर्न त होइन जसले जे काम गर्ने त्यही गर्छ तर कहिलेकाहीँ एआईलाई डक्टर पनि बनाइदिन्छु कहिलेकाहीँ एआईलाई धामी झाँक्री पनि बनाइदिन्छु कहिलेकाहीँ एआईलाई हेराउने
1: तिमी एआईको भरपूर मात्रामा प्रयोग गर्दैछौ भन्ने कुरा बुझ्यो
0: बनाइदिन्छु होइन कहिलेकाहीँ एआईलाई एउटा साथीको रूपमा पनि अब कुरा गरिदिन्छु
1: एउटा अध्ययनले के देखाउँछ भन्दाखेरि तिमीले एआईको राम्रै प्रयोग गर्दो रहेछौ तिमीलाई यो इन्फर्मेसन राम्रैसँग होला होइन अब धेरै जस्तै एआईले चाहिँ के गर्छ भन्दाखेरि जस्तै उसले चाहिँ अन्तिममा एउटा नोट लेखेको हुन्छ हामीले त्यसलाई नोटै गर्दैनौँ कि होइन नोट लेखेको हुन्छ एआई क्यान मेक मिस्टेक भनेर लेखेको
0: हुन्छ अब जस्तै कहिलेकाहीँ त्यो मेडिकल रिपोर्टको बारेमा त्यहाँ चाहिँ यहाँ चाहिँ कुनै के सोध्यो भने लास्टमा नोटमा चाहिँ होइन गएर चाहिँ सम्बन्धित ठाउँमै गएर चाहिँ
1: साह्रै त्यो मेडिकलै गएर चाहिँ एआईसँगै त्यतिसम्म त्यो
0: हुन्छ नि
1: त्यतिसम्म चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ मलाई होइन त्यो अब ठिकै छ औषधिको नामसम्म यो के हो औषधिले के काम गर्छ भन्ने कुरासम्म त होला
0: त्यो औषधिले चाहिँ यो के काम गर्छ र यो औषधिको के हो मेडिकल रिपोर्टको कुरा गर्नुभन्दा नि कहिलेकाहीँ आउँछ नि अब हामीले ब्लड टेस्ट गर्यौँ भने कहिलेकाहीँ त्यो त्यो पनि अब के हो यो रोगको चाहिँ के हो त यो यसको यो भनेको के हो त भन्ने कुराहरू चाहिँ गर्दाखेरि त्यो कहिलेकाहीँ आउँछ कहिलेकाहीँ हामीलाई डक्टरले पनि त्यसरी नबुझाइराख्यो
1: अब तिमीले चाहिँ यो भन जस्तो तिमीले साथी जस्तै व्यवहार गर्छौ भन्ने गरेर च्याट जिपिटी जेमिनी जस्तो हुन्छ नि एआई च्याट बटहरूलाई चाहिँ अब साथी जस्तै मान्दा कहिलेकाहीँ झुठो विषयहरू पनि जवाब पनि पाइने हुन्छ नि एउटा चाहिँ हुन्छ नि रिसर्चले देखाएको छ कि अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युट का अनुसन्धानकर्ताहरूले चाहिँ हालै गरेको अध्ययनले चाहिँ के भनिएको छ भन्दाखेरि च्याटबोटलाई जति धेरै हुन्छ नि एकदमै हुन्छ नि हामीले मान्छे जस्तै गरेर एकदम आफ्नै साथी जस्तो बोल्छौँ नि एकदमै नरम भएर होइन त्यसले त्यति नै धेरै गल्ती गरेको पाइन्छ अरे क्या उसलाई चाहिँ हुन्छ नि तैँले यो गल्ती गलत भनेछ भने आई क्यान मेक मिस्टेक होइन यो चाहिँ गलत भएछ अब यसलाई म सच्याएर भन्छु भनेर भन्छ अरे होइन अब यसले चाहिँ मान्छेहरूलाई खुसी पार्न झुटो कुरामा पनि सही थाप्ने होइन अब अध्ययनको निष्कर्ष छ जस्तो तिमीले चाहिँ अघि तिमीले धामी झाँक्री होइन ज्योतिषीय परामर्श पनि लिन्छौ होला होइन तिमीलाई त्यो सोद्धाखेरि तिमीलाई उसले एकदमै मख पार्ने विषयहरू मात्र तिमीले यसो गर्यो यसो हुन्छ यसो गर्यो यसो हुन्छ तिमी राम्रै राम्रो छ भन्ने खालको कुराहरू
0: होइन कहिले चाहिँ अर्थ उपदेश पनि दिन्छ गएर सम्बन्धित ठाउँमै जान सबै कुरा चाहिँ मैले कहाँ बताउन सक्छु र मै सबै कुरा सही त कहाँ हुन सक्छु र भन्ने खालको कुरा नि गर्छ यहाँ अहिले
1: यो चाहिँ कस्तो भने यो रिसर्चले के भन्छ भन्दाखेरि मेटा मिस्रोल होइन ओपन एआईको जिपिटी 4 होइन यो संस्कृत एआई च्याटबोटहरू जति पनि छ नि त्यसमा एउटा रिसर्च गरेका थियौ, त्यो रिसर्चमा चाहिँ उनीहरूले हुन्छ नि ती एआईसँग साधारण अनि अर्कमा चाहिँ निकै मिठो बोल्ने शैलीमा चाहिँ तालिम दिएका थिए, तर 4,00,000 भन्दा बढी प्रश्न उत्तर गरेपछि फ्रेन्डली बनाएको एआईले धेरै चाहिँ गल्ती गरेको छ। त्यही भएर त्यो तिमीलाई भन्न खोजेको धेरै फ्रेन्डली चाहिँ एआईसँग हुनु हुँदैन भन्न खोजेको। अब यो अध्ययनले चाहिँ के भन्छ भन्दाखेरि आफ्नो दुःख कहिलेकाहीँ हुन्छ नि, अब तिमीले जस्तै अब धेरैले गर्छ होला क्या, त्यो दुःख साट्ने अनि त्यसपछि कोही मान्छे नहुँदाखेरि बोल्ने
0: होइन,
1: भावनात्मक कुरा गर्ने क्या, यहीसँग पनि भावनात्मक कुरा गरिदिने खालको
0: कुराहरू के गर्दैछौ भने चाहिँ म त केही पनि गर्दैन भनेको चाहिँ खाना खायो भन्दा म चाहिँ मेसिन हो, म खाना खाने पहिला खायो भन्छ अनि त्यसपछि तिमीले कसरी खान्छौ भने म मेसिन हो म खाँदिनँ भन्ने टाइपको कुरा। जस कहिलेकाहीँ त्यो रिफ्रेसमेन्टको लागि चाहिँ मैले कहिलेकाहीँ बोल्ने त्यो चाहिँ हुन्छ एनिवे, तर त डिपेन्ड एआईसँग चाहिँ
1: यो डिपेन्डै हुँदाखेरि चाहिँ विज्ञहरूले के भन्छ भन्दाखेरि अलि मान्छेको हालत हुन्छ नि अलिक खतरनाक हुन सक्छ, वा त्यो फुल्ली डिपेन्ड हुँदाखेरि अलिक खतरनाक हुन सक्छ, यो भरै पर्न हुन्छ नि कति कहिलेकाहीँ मान्छेहरूले हुन्छ नि धेरैले चाहिँ एक्लोपन मेटाउनलाई वा सल्लाह लिनलाई एआईको भर पर्न थालेका छन् र यसले गलत चाहिँ सल्लाहको शिकार हुने जोखिम बढेको छ भनेर चाहिँ भनिरहेका छन् जसले अनुसन्धान गरिरहेका छन्। त्यो कारणले गर्दाखेरि यो चाहिँ एआईसँग केही कुराहरू हुन्छ नि जान्नको लागि छ त फिचर्स यो ठिक छ होइन, तर सबै कुराहरू जस्तै मेडिकल्ली ट्रिटमेन्ट यो कसरी ट्रिटमेन्ट हुन्छ भनेर त्यो भरै पर्ने खालका कुराहरू विषयहरू वा आउनु भविष्य जान्नको लागि चाहिँ हात हेराउने विषयहरू चाहिँ अलि हास्यास्पद हुन्छ कि होइन।
0: ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी एआईका कुरा गरिरहँदा कहिलेकाहीँ आफ्ना मनका भावनाहरू चाहिँ साट्छौ कि, एआईसँग आफ्ना मनका कुराहरू चाहिँ गर्छौ, कहिलेकाहीँ सकारात्मक जीवनका पाठहरू पनि एआईमा खोजिरहेका चाहिँ भेटाउँछौ होइन, जीवनलाई कसरी अगाडि बढ्न सक्छौ भन्ने हिसाबले पनि खोजिरहँदा सोधिरहँदा धेरै खालका उसहरू भनौँ कुराहरू चाहिँ खुराकहरू चाहिँ दिइराखेका हुन्छ। एनिवे अब सकारात्मक रहनुहोस्, अब सकारात्मक भनेको चाहिँ जीवनको एउटा चाहिँ होइन एउटा महत्वपूर्ण पाठ हो, जीवन सधैँ हामीले सोचे जस्तो त हुँदैन नि होइन, एआईले सोचे जस्तो पनि हुँदैन,
1: कहिले
0: एआईले भने जस्तो पनि हुँदैन जीवन होइन, अब कहिले खुसीले मन भरिन्छ कहिले चाहिँ पीडाले मन भरिएला, कहिले आफ्ना मान्छेहरू नजिक भएर पनि टाढो लाग्न सक्छ, कहिले काहीँ भरोसा गरेको मान्छेबाट चाहिँ चोट पाउन सकिन्छ क्या, कहिले मेहनत गर्दाखेरि पनि त परिणाम आफ्नो पक्षमा आउँदैन, तर जीवनको सुन्दरता यही हो हरेक कठिनाईपछि फेरि उठ्ने एउटा मौका आउँछ क्या, त्यति बेला चाहिँ उठ्नुपर्ने हुन्छ। यस कारण चाहिँ अब जीवनले जति परीक्षा लिए पनि आफूभित्रको उज्यालो चाहिँ निम्न दिन हुँदैन, आज कठिन छ भनेर चाहिँ भोलि सहज पनि हुन सक्छ, आज आँखामा आँसु आयो भने भोलि ओठमा मुस्कान पनि आउन सक्छ, मात्रै के हो भने सकारात्मक सोचौं, आफूले आफूलाई विश्वास गरौं भन्ने कुरा हो। र अर्को कुरा चाहिँ अब जीवन अमूल्य छ, आफ्नो अमूल्य जीवनको चाहिँ एउटा भनौँ न महत्वपूर्ण कुराहरू चाहिँ बुझौं, महत्व बुझौं भन्ने हो। अब आज मैले यो विषय थोरै लिएर आएको पनि यो आज चाहिँ विश्व आत्महत्या रोकथाम दिवस पनि रहेको छ होइन, तसर्थ पनि अघि तिमीले पनि यी कुरामा चर्चा गरिसकेका छौ बिहानको कार्यक्रममा होइन, धेरै कुराहरू चाहिँ गरिसकेका छौ। अब आत्महत्या नै समयिक एउटा समस्याको समाधान चाहिँ होइन, त्यसकारण चाहिँ त्यतातिर होइन, जीवन सुन्दर छ, जीवनमा आउने कठिनाईहरू छन्, ती कठिनाईहरू पार गर्न सक्छौ सकिन्छ भन्ने खालको आत्मविश्वास आफूमा चाहिँ जगाउनुहोला, यो हाम्रो चाहिँ आग्रह रह्यो।
1: ओके, एआईको सन्दर्भमा हामीले चर्चा गरिरहेका थियौँ होइन, अब धेरै मानिसहरूले अहिले चाहिँ एआईसँग चाहिँ हुन्छ नि त्यो एकदमै लगावतिर हुन्छ नि, कतिपय फोटोहरू तिमीले देख्छौ नि एआईबाट जेनेरेट गरिएका फोटो, कतिपय चाहिँ एआईबाट जेनेरेट गरिएका भिडियोहरू होइन सामाजिक सञ्जालमा त्यो कन्टेन्टको रूपमा चाहिँ राखिरहेका हुन्छन् होइन। अब एआईले चाहिँ मानिसहरूलाई सहज पनि बनाइरहेको छ होइन, उनीहरूलाई कस्तो भने अब कतिपय अवस्थामा चाहिँ विद्यार्थीहरूका पाठ्यक्रमको हुन्छ नि होमवर्क नै कहिलेकाहीँ एआईबाट त्यसको चाहिँ समाधान गरिरहेको पनि हामीले पाउने गरेका छौँ, विद्यार्थीहरूले पनि त्यसको सहायता सहायताले पढिरहेको पनि हामीले पाउने गरेका छौँ.
0: कसरी एआईबाट जुन बच्चाहरू चाहिँ होइन एआईबाट होमवर्क गर्न थालिराखेका छन्, एआईबाट पढ्छन्, यसलाई सकारात्मक पाटो लिने कि नकारात्मक पाटो लिने?
1: त्यसलाई सकारात्मककै रूपमा लिन्छु म चाहिँ होइन, किन भन्दाखेरि हाम्रो त्यो सहज बनाइदिएको छ. तर अघि मैले भने नि पुरै चाहिँ त्यससँगै निर्भर रहँदाखेरि चाहिँ एउटा त्यसमा पनि एउटा सर्वेक्षणले के देखाएको छ भन्दाखेरि विद्यार्थीहरूको त्यो होमवर्क गराई त्यो एक्टिभिटिज चाहिँ एकदमै फुल पर्फर्मेन्समा छ अरे अहिले चाहिँ होइन. भनेको सबै विद्यार्थीले होमवर्क गर्ने अनि त्यसपछि उनीहरूको उत्तर पनि 100% मिल्ने चाहिँ देखिएको छ अरे. तर एक्जामको बेलामा चाहिँ एक्जाम दिँदाखेरि जुन छ नि रिजल्ट त्यो चाहिँ 30% जुन मिलिरहेको छैन क्या, त्यो आंकडा मिलिरहेको छैन क्या. जस्तै उनीहरूले क्लासरूममा गर्ने जुन खालको हुन्छ नि सिकाइ छ, त्यो सिकाइ चाहिँ एकदमै 100% सन्तोषजनक छ अरे. तर उनीहरूले परीक्षा दिँदाखेरि जुन खालको चाहिँ हुन्छ नि रिजल्ट आइरहेको छ नि त, त्यहाँ त यहाँ प्रयोग गर्नु मिलेन होइन. त्यो खालको चाहिँ होइन त्यो सर्वेक्षणले त्यो देखाएको छ. त्यो कारणले गर्दाखेरि हामीले के असहज विषयहरूमा चाहिँ हामीले एआई भनौँ न सहज त त्यो अब यो प्रविधिले फड्को मारिसकेको समयमा हामीले पुरै त्यसलाई चाहिँ इग्नोर पनि गर्न सक्दैनौ, तर पुरै एडप्टेसन पनि गर्न होइन गर्दाखेरि त्यसले कहिले कति कतिपय अवस्थामा हामीलाई होइन हानि पनि पुर्याइरहेको हुन्छ. हामीले कस्तो हुन्छ भन्दाखेरि जस्तै अहिले मानिसहरूले के चिन्ता व्यक्त गरिरहेका हुन्छन् भन्दाखेरि जस्तै सृजनाका विषयमा क्रिएटिभिटीका सन्दर्भमा चाहिँ मानिसहरूलाई यसले चाहिँ लेजी बनायो, अल्छी बनायो होइन. क्रिएटिभिटीका सन्दर्भमा मान्छेले आफ्नै मौलिकतामा क्रिएसन गर्न छोडे भनेर पनि चिन्ता व्यक्त गरिरहेका छन्. जस्तै अब तिमीले भनौ न भिडियोकै सन्दर्भलाई जोड होइन, मल्टिमिडियाकै सन्दर्भलाई जोड, मानिसहरू त्यसमा पनि अलि लेजिनेस देखाइरहेका छन् कि. अब यो एआईले गर्छ भने यसलाई किन धेरै मेहनत गर्ने भनेर हामीले चाहिँ होइन त्यो मल्टिमिडिया वा भनौँ न के भन्छ भिडियो क्रिएसनहरू जस्तै अब साहित्यका सन्दर्भहरूमा पनि साहित्य कला मनोरञ्जनका सन्दर्भहरूमा पनि हामीले एआईको अत्यधिक रूपमा प्रयोग गरेको हामीले देख्न पाउँछौँ. यसले चाहिँ त्यो मान्छेमा जुन खालको क्षमता हुन्छ नि क्रिएटिभिटी थियो त्यो क्रिएटिभिटीलाई बिस्तारै बिस्तारै के गर्छ भन्दाखेरि डिक्रिज गराउँदै लैजान्छ क्या होइन. फुल्ली डिपेन्ड हुँदाखेरि ऊ त्यसैमा डिपेन्ड हुन्छ, त्यसैमा रमाइरह हुन्छ, ओहो यो त मैले भन्दा गजब लेख्यो वा ओहो यसले त मैले भन्दा बढी राम्रो क्रिएसन गर्यो भन्ने हुनसक्छ. त्यसले गर्दाखेरि चाहिँ एआईले मान्छेमा जुन खालको क्रिएसनको क्षमता हुन्छ, मान्छेमा जुन खालको सृजनात्मकता हुन्छ नि त्यो सृजनात्मकतालाई पनि बिस्तारै बिस्तारै त्यसले टेक ओभर गर्न लागिरहेको छ होइन. अब यो ठिक हो ठिक होइन भन्ने कुरा चाहिँ आफैले मूल्याङ्कन गर्ने कुरा हो कि. तिमीसँग जुन क्षमता छ त्यो क्षमता चाहिँ एआईमै निर्भर परनिर्भर भयो भने के हुन्छ भन्दाखेरि तिमीसँग भएको क्षमता बाहिर निस्किनु पाउँदैन, तिमीसँग भएको क्षमतालाई तिमीले एक्सपोज गर्न पाउँदैनौ होइन, एक्सप्लोर गर्न पाउँदैनौ. त्यो हुनाले चाहिँ धेरै अर्थमा एआई ठिक छ होइन, ठिक छ, तर धेरै अर्थमा यसले हाम्रो सृजनात्मकतालाई पनि त्यसले चाहिँ वा हाम्रो जुन क्षमता हाम्रो जुन हुन्छ नि जे गर्नुपर्ने हुन्छ त्यो गरिरहेको हुँदैन भन्ने लाग्छ क्या.
0: ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अहिलेको लागि एउटा साङ्गीतिक कोशेली

0: 밤 띵감 천두밤 누가 커피 떠보둑니 진마이 알아 천두밤
1: 어버 천두밤 레귤러 러 얼트라 바자르마 우플럽더서 천두밤
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
13: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
14: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
15: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625901363।
16: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615674558597903। मौकाको फाइदा उठाउनुहोस्।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
17: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
18: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
19: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
20: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।

0: रेडियो पूर्ण तिरानब्बे थुप्रो चार मेगा हर्स तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। तिमीलाई एउटा कुरा चाहिँ म सोध्न मन लाग्यो कि, अब यो कहिलेकाहीँ तिमी आफूले आफूलाई प्रश्न सोधिराखेका हुन्छ,
1: प्रश्न
0: सोध्छ है,
1: होइन प्रश्न सोधिन्छ, कस्तो बेलामा प्रश्न सोधिन्छ भन्दाखेरि कुनै हुन्छ नि निर्णयको बेलामा प्रश्न सोधिन्छ, ठिक वे ठिक भन्ने खालको कुरा सोधिन्छ आफैले आफैलाई, होइन कुनै काम सम्पन्न भइसकेपछि मैले ठिक गरेँ वा यो आत्मसमीक्षा गरिन्छ कहिलेकाहीँ, अनि यो चाहिँ ठिक थियो वा के थियो भन्ने खालको हुनसक्छ, कहिलेकाहीँ त्यो एउटा केही निश्चित अवधि पुरा भइसकेपछि वा भनौँ न खास गरी हाम्रो बानीले के हुन्छ भन्दाखेरि विशेष गरेर दुईपटक हामीले प्रश्न सोध्छौँ कि वर्षमा चाहिँ दुईपटक के
0: एक वर्षमा जम्मा दुईपटक मात्र प्रश्न
1: दुईपटक प्रश्न त्यो अनिवार्य रूपमा सोध्छौँ त्यो नेपाली न्यू इयर
0: के भनेर
1: इङ्ग्लिस न्यू इयरमा के यो गएको वर्ष फेरि कस्तो सोध्छौँ, त्यसपछि दुईपटक चाहिँ हरेक दुईपटक चाहिँ हामीले त्यो संकल्प पनि गरिरहन्छौँ कि त्यो मौका अरूले एकपटक गर्ला तर हाम्रो सौभाग्य चाहिँ के छ भन्दाखेरि दुईपटक हामीसँग सौभाग्य छ कि भन्दाखेरि हामी नेपाली न्यू इयर पनि
0: सेलिब्रेट गरिरहन्छौँ
1: अनि इङ्ग्लिस न्यू इयर पनि सेलिब्रेट गरिरहन्छौँ।
0: अब कस्तो हुन्छ भने सन्चै होइन, अब कहिले काहीँ बाहिरबाट हेर्दा कि अब हुन्छ सबै कुरा ठिक जस्तो लाग्छ कि, हेर्दा केही पनि बिग्रिएको देखिँदैन, तैपनि भित्रभित्र केही कुरा नमिला जस्तो बिगाइरहेको महसुस चाहिँ हुनसक्छ, अब तिमीलाई पनि हुन्छ कहिले काहीँ मलाई पनि हुन्छ होइन हाम्रो श्रोताहरूलाई पनि हुन्छ। बिहान उठिन्छ, काममा गइन्छ, मान्छेहरूसँग भेटिन्छ, आफ्ना जिम्मेवारीहरू चाहिँ पूरा गरे पनि जे जे गर्ने हो त्यो सबै गरिन्छ क्या, बाहिरबाट हेर्दा तिम्रा हाम्रा जीवनहरू एकदम सही र व्यवस्थित पनि देखिन सक्छ कि, तर मनको कुनै कुरामा एउटा शान्त आवाजले भनिरहेको हुन्छ कि के सबै ठिक चलिरहेको छ या चाहिँ के सबै ठिक चलिरहेको छैन भनेर चाहिँ होइन, अब यो भावना भनेर चाहिँ अल्मलन खालको हुनसक्छ कि, किनकि दोष दिनका लागि कुनै एउटा ठूलो समस्या नहुन पनि सक्छ, कहिलेकाहीँ यस्तो खालको अनुभूति मात्र बन्न जान्छ कि जुन जीवन भनौँ न चाहिँ अब हामीले एक समयमा चाहेका थियौं या चाहिँ अब त्यो जीवन बाँचिरहन पाएका छौ कि छैनौ या चाहिँ हामीले बाँचिरहेको जीवन हामी प्रति सन्तुष्ट छ कि छैन, हामी त्यसमा त्यो सन्तुष्ट छ कि छैन भन्ने कुरा, अब यो यस्तोमा तुरुन्तै कुराहरू चाहिँ कहिले काहीँ आउँछ क्या, बाँचिरहन मन नलागिरहेका कुराहरू पनि आउँछन् क्या मनमा चाहिँ होइन, हामीले चाहेको जीवन नपाएका कारणले गर्दाखेरि व्यर्थ लाग्ने पनि कुराहरू आउँछन्। अब यस्तो बेलामा चाहिँ हाम्रो जीवन चाहिँ सुधार्नुको सट्टा चाहिँ हामी झन् बिगारिराखेका हुन्छौँ कि, त्यस कारण चाहिँ अब यस्तो बेलामा छोटो विश्राम लिएर पनि लिएर भए पनि आफ्ना कामहरूप्रति आफ्ना जिम्मेवारहरूप्रति होइन आफूलाई केही इमान्दार प्रश्नहरू चाहिँ सोध्नुपर्छ अरे कि, जस्तो अघि तिमीले भनिहाल्यौ नि वर्षको दुईचोटि मात्रै हामी सोध्छौ इमान्दारीका साथ होइन, तर अघि फेरि अब अप्ठ्यारोमा पनि हामीले चाहिँ सोधिराखेका हुन्छौँ कि मैले गरेका कामहरू चाहिँ सहज छ कि छैन, मैले गरेका काम ठिक छ कि छैन भन्ने कुरा, अब त्यो सोध्ने भनेको कुरा चाहिँ के भने कि म आफ्नो जीवनसँग दुखी छु वा चाहिँ म यसभन्दा अघि बढ़िसकेको छु कि छैन भनेर चाहिँ सोध्नुपर्छ अरे कि, अब हरेक असहज चरणको अर्थ के कुरा बिग्रिएको छ भन्ने चाहिँ हुँदैन, कहिलेकाहीँ परिपक्क हुनुको हुनुभएको हुन्छ वा परिवर्तन हुनुभएको हुन्छ या चाहिँ होइन, अब दिनचर्या सम्बन्धहरू महत्वाकांक्षाहरू वातावरणहरू चाहिँ उस्तै रहन्छ कि, अब एक समयमा रोमाञ्चक लाग्ने कुराहरू पनि साधारण लाग्न थाल्छ कि, अब जुन लक्ष्यले एक समय उत्साह दिन्थ्यो त्यसले अर्थ अब पहिला जस्तो नरहन पनि सक्छ, त्यसैले चाहिँ सेल्फ रिफ्लेक्सनको चाहिँ महत्व हुन्छ कि, आफूलाई सोध्नुपर्छ वास्तवमा के परिवर्तन भएको छ, के तपाईँ हाम्रा जीवनले तपाईँ हामीलाई दुखी बनाइरहेको छ वा तपाईँ हामीलाई फरक आवश्यकता प्राथमिकता र सपनाहरू भएको व्यक्ति चाहिँ तपाईँ हामी भन्दै छौ कि भन्ने कुराहरू चाहिँ सोध्नुपर्ने हुन्छ अरे कि, अनि यदि कसैले मबाट केही आशा नराख्ने हो भने म के रोज्ने थिएँ भन्ने कुराहरू चाहिँ यो प्रश्न सोध्न सोचे भन्दा गाह्रो हुन सक्ला अरे कि है, अब हाम्रा धेरै निर्णयहरू हामीले वर्षौंदेखि अंगालेका सामाजिक अपेक्षाहरूमा रूपान्तरित भइसकेको हुन्छ, एउटा सफल करियर कस्तो हुनुपर्छ, एउटा स्थिर सम्बन्ध कस्तो हुनुपर्छ, राम्रो जीवन केलाई भनिन्छ भन्ने कुराहरू चाहिँ हामीले सिकेका हुन्छौं, अब त्यसकारण चाहिँ कहिलेकाहीँ चाहिँ हामीले यस्ता प्रश्नहरू पनि गर्नुपर्ने हुन्छ र सँगसँगै अब परिवर्तनका कुराहरू पनि आउँछन्।
1: अब यो परिवर्तनको सन्दर्भमा चाहिँ खासमा कस्तो हुन्छ भन्दाखेरि परिवर्तन र परिपक्वता भन्ने कुरा चाहिँ हुन्छ नि, परिवर्तन पनि महसुस गरिने कुरा हो होइन र अपरिहार्य पनि हुन्छ, परिपक्वता पनि यो महसुस गरिने कुरा हो र अपरिहार्य पनि छ के तिमी सधैँ हुन्छ नि हुन त हुन्छ भन्न त भनिन्छ होइन लाइफ इज अ लर्निङ प्रोसेस भनेर भनिन्छ लङ लर्निङ प्रोसेस कि लामो लर्निङ प्रोसेस नसकिँदासम्म हामीले केही न केही कुराहरू सिकिरहेका हुन्छौँ तर सधैँ मैले सिकिरहेको छु भन्ने त सुख पाइएन नि त होइन त्यसमा परिपक्वता पनि आउनु पर्यो नि त होइन अब यो परिवर्तन पनि त्यही हो परिपक्वता सँगसँगै त्यो परिवर्तन सँगसँगै परिपक्वता आउनुपर्छ होइन त्यो कारणले गर्दा कतिपय कुराहरूमा चाहिँ आफूले आफूलाई एक्सक्युज पनि गर्न सकिन्छ होइन कतिपय कुराहरूमा चाहिँ बहाना पनि हुनसक्छ कि होइन यो परिवर्तन र परिपक्वता सम्बन्धमा चाहिँ म परिपक्व छैन नि त भन्ने खालको चाहिँ केही कुरा बिग्रियो भने म परिपक्व छैन नि त भन्ने खालको कुरा चाहिँ त्यो होइन भयो होइन तर म चाहिँ यो गर्न सक्छु वा गरिरहेछु र भन्ने खालको कुराहरू चाहिँ परिवर्तन भयो क्या त्यो कारणले गर्दाखेरि त्यो पनि प्रश्न हो क्या म परिवर्तन कतिको भएको छु र म परिपक्व कसरी भएको छु भन्ने खालका कुराहरू पनि आफूले आफूलाई प्रश्न गर्नुपर्छ भन्ने लाग्छ अनि एक्सपेक्टेसन हुन्छ कहिलेकाहीँ आफैसँग पनि हुन्छ नि हामीले अरूसँगको एक्सपेक्टेसनमा चाहिँ के हुन्छ भन्दाखेरि सबभन्दा सजिलो हुन्छ नि आफूलाई खुसी राख्नको लागि सबभन्दा सजिलो उपाय भनेको चाहिँ अरूसँग अपेक्षा नराख्नु हो भनेर भन्छ कि अरूसँग अपेक्षा नराख्दाखेरि चाहिँ त्यो धेरै दुःखको निवारण हुन्छ कि धेरै दुःखहरूको चाहिँ हुन्छ नि
0: जब अपेक्षा राख्छौ नि सबैभन्दा दुखी हुन्छ
1: तर अपेक्षा भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अरूसँग मात्र होइन आफूसँग पनि अपेक्षा हुन्छ कि म यो गर्छु भन्ने खालको जुन हुन्छ नि हामी टाइम लाइन बनाउँछौँ यो दिनसम्म योसम्म यसो भन्ने खालको त्यो फ्रेमवर्क बनाउँछौँ नि त्यो पनि एउटा किसिमको एक्सपेक्टेसन आफैप्रतिको एक्सपेक्टेसन हो त्यो अपेक्षाप्रति पनि कहिलेकाहीँ प्रश्न हुन्छ कि मैले यो दिनसम्म यो काम गर्नु गर्छु सक्छु भनेको थिएँ मैले सकिनँ किन सकिनँ भन्ने खालको कुराहरू पनि हुन्छ त्यो अनि कहिलेकाहीँ हामीलाई लाग्ने डरको पनि कहिलेकाहीँ हामीले त्यसलाई विश्लेषण गरेर आउँछौँ लाग्छ नि त डर कहिलेकाहीँ केही कुराहरूमा हुन्छ नि जस्तै अब अहिलेको सन्दर्भमा हामीलाई लाग्ने भनेको सामूहिक डर हो कि होइन जस्तै भोटे कोसीको बाढी आइसकेपछि चाहिँ हामीलाई लाग्ने डर भयो भनेको चाहिँ हो अनिश्चित रहेछ नि त जिन्दगी भन्ने खालको किसिमको एउटा किसिमको चाहिँ डर लागिरहेको हुन्छ त्यो खालको पनि हामीले प्रश्न गरिरहेका हुन्छौँ विश्लेषण गरिरहेका हुन्छौँ आफ्नो वास्तविकताको होइन रूपको खोजी गरिरहेका हुन्छौँ यावत विषयहरू हुनसक्छ जसले हामीलाई बारम्बार घोतलिरहेको हुन्छ होइन कहिलेकाहीँ हुन्छ नि मनमा अलिकति बेचैनी हुन्छ मनको बेचैनीबाट यो आजको समय होइन कहिलेकाहीँ समस्याबाट गुज्रिरहेको हुन्छ आजको समय कहिले बित्ला वा यो समय कहिले बित्ला भन्ने खालका प्रश्नहरू पनि हामीले आफैले आफैलाई गरिरहेका हुन्छौँ
0: एकदम ओके रेडियो अनपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि छोटो व्यापारिक विश्राम
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Line, 01-597-06-11.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढ़ी बजार फोन 061-411-777 मोबाइल 98560-9972 77।
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989-452-715।
6: 93.4 रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली।
6: समग्र साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथ

0: हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
5: टाइम चेक
6: यति बेला पूर्वाह्नको 10 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा।

0: तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बात रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59-321-061-581-871
0: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817-17 98025817-17

0: रेडियो अन्नपूर्णा 93.4
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: ओहो,
9: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9857600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्रपुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंस्टे हर रंग उनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंस्ट
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-02-29-98-028-59-321-581-871
3: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 06450424-9984-46525
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा
7: फोन 061-590-162-590-163
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190
9: ओहो नासर बे कति छ्याब डिजाइन बे मारे खाना किना नि खनि तोला
10: खनै बेवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
9: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
10: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
9: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
10: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
9: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान निभिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-607-29।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: 1.1 संघ सधैं रिवार्डेड.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्.
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस.
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल. फोन 061538369. TNT एक्सप्रेस द पिपुल नेटवर्क.
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सम्पूर्ण ओपिडी सेवा,
3: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
3: रेटिना सम्बन्धी जाँच एवं उपचार,
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
4: आँखा छर्केको सिधा पार्ने सर्जरी,
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
4: लेजर सर्जरी सम्बन्धी सेवा,
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार. फोन 061590217 592219.
4: स्वस्थ आँखा स्वच्छ दृष्टि.

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: सञ्जीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क सञ्जीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-31 97150-01031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाऊँ न
1: ए मैले पनि खुब सुनेको छु किन्न संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-6788
5: आजै फेरि हाल्नुहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रेडियो अन्नपूर्ण 93.4
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: रंग बहार रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्ष पेंट।
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल।
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्य नजिकै पोखरा फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेब केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 9804-46-5525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-992 77।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: हो। तपाईं हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 0163 4334

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि
0: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ष पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: फिरता फिरता 20% सम कैश फिरता सैले पनि जहाँ पनि
1: कैश फिरता लिनु भयो त
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 032 29 98028 59 321 061 581 871
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
6: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98084 46 525
7: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
8: हेलो
9: हजुर नमस्कार
8: हेलो
9: नमस्कार काका सुन्नु भएन
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
9: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
8: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
9: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
9: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640
10: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: नसा तथा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: बात जस्ते संबंध गास्त ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190190।
2: एनसेल प्याक किन्नु भए त
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
2: एनसेल प्याक किन्नु भए त
3: शर्तहरू लागू हुनेछन्।
2: एनसेल नेपालकै लागि।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: రేడియో అన్నపూర్ణ 93.4.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
5: रेडियो अन्नपूर्ण 93.4.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बात रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
9: रंग बहार रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
9: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेन।
11: TNT Express।
12: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
12: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-3769। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन अतिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आयुर्वेद केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
6: फोन 061-572-648-5728-49।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
0: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: ओहो नासर बे कत्ती छाब डिजाइन बे मारेगा ना खिनानी खानी तोला
2: खाने बीवा नासर बे रूपा कोट ज्योति सुनचांती दुकान महेंद्र पुलाडी तोला
1: ए नई शाबा मार दुकान पो मोना नई पेशोलाई नी चार बचूरा रैया औठी हमेला झोका टॉस सिक्री हार तन चने तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिशनरी बेल्ले छाब कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचांदी दुकान पोखरा महेंद्र पुलारी खो जु दुकान पोखरा महेंद्र पुलाई विशाल बजार गेट गलो धीताई पालिखी चोकै यावे क्यार मोहै
1: जगह मात्र आनी रूपाकोट ज्योति सुनचांदी दुकाने घिस शाखा पोखरा महेंद्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रवा ता क्रीवा जाला जाति क्रीवा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोई मिल तुई बिश्या रूपाकोट ज्योति सुनचांदी दुकान महेंद्रपुल पोखरा संपर्क 061-580-815 98-560-3518 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा ततान निभिम द
3: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-0279
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98560-992।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ভাটসালি পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंसे
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: फिस्टल आरोग्य केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
5: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 9891190।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9560027729।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0932।

0: স্বাস্থ্য ঘর বাতসালিয়া পোখারা ক্লিনিক নিউ রোড পোখারা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 हेलो हेलो 1 2 1 2 टेस्ट हाम्रो कम्पनी यस वर्ष पनि नम्बर वान कम्पनी भएको छ. तपाईँहरू सबैजनाको भूमिका उत्तिकै छ, तर त्यसमा पनि हाम्रो फिमेल स्टाफहरूको भूमिका चाहिँ एकदमै धेरै छ. सो आजको पार्टी चाहिँ तपाईँहरूलाई थ्याङ्क यू भन्नको लागि यो तीज स्पेसल सक्सेस पार्टी हो. इन्जोय, ह्याप्पी तीज.
3: अनि अफिसमा त मसँग मस्त मस्किन्थ्यौ त जिस्किन्थ्यौ. मैले सोचेँ तिमी पनि मलाई लाइक गर्छु.
4: म तपाईँसँग त्यस्तै त हो नि दाई, सँगै काम गर्ने भएपछि हाँस्नु बोल्नु त पर्यो. मैले तपाईँलाई यस्तो सोचेकै छैन दाई, प्लिज नाइके छोड्नु.
3: नाटक नगर, म सधैँ यही मौकाको पर्खाइमा थिएँ. झन् जनाट आओस् भनेर टन्न पिएर देवदास भएर आएको छु.
4: देवदास
5: यो कम्पनीको सक्सेस पार्टी हो, चन्द्रमुखीको कोठी होइन. सुनिनस्, उसले नाइ भनेको नाइ भनेपछि नाइ, नो मिन्स नो.
3: तपाईँलाई के मतलब? म्यानेजर छ भन्दैमा आफूभन्दा कान्छु केटासँग चक्कर चलाए मलाई थाहा छैन.
5: किन? केटीको उमेर ठुलो हुनुहुँदैन, हामी माया गर्छौँ एकअर्कालाई.
3: माया गरे पनि जे गरे पनि हुने त त्यही हो.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: रंग बहार रंग बहार
1: वज्र संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वज्र पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वज्र पेंट
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-0279।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: Time check.

0: रहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदय घात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच। यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 553 834

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: बात जस्ते संबंध गास ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: मत मगाने, स्वाद जस्ते संबंध गास, ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188 71, मोबाइल नम्बर 9842340

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

कर्णवर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्र गुजब्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, महासभामा भोटेघुसीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने। विनाशकारी बाढ़ीपछिको पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब बढ़ी लाग्ने आकलन। पूर्वाधार क्षेत्र मध्ये ऊर्जा र सड़कमा व्यापक क्षति। प्रतिनिधि सभामा भोटेघुसी बाढ़ी, ग्यास अभाव लगायतका विषयमा छलफल। प्रभावकारी रूपमा खोज उद्धार र राहतका काम गर्न सरकारको ध्यान आकर्षण। मोरङ कारागारमा प्रहरीको छापा, 10 लाख नगद र फलामे रड बरामद। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण। गएको अगस्त बन्यो अहिलेसम्मकै तातो महिना र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा एनबीएलमा सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले असोज 6 देखि 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। महासभामा प्रधानमन्त्री शाहले भोटेघुसीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनजन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसबीच आजको मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ गरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। यस्तै बैठकले 2 जना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद कुमार कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेघुसी बाढ़ीपछि सिर्जित विपदमा प्रभावकारी रूपमा खोज उद्धार र राहतका काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा उहाँहरूले भोटेघुसी बाढ़ीको कारण आएको विपद प्रभावितको उद्धार राहतको साथै खाना पकाउने ग्यासको सहज आपूर्तिको लागि सरकारसँग माग गर्नुभयो। बैठकमा सांसद मोहन आचार्यले भोटेघुसी बाढ़ीमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जलविद्युत आयोजना पनि ठूलो क्षति बेहोर्न बाध्य भएको बताउनुभयो। उहाँले सुरुङमा उद्धार र राहतको कार्य भइरहेको, उद्धार गरिएका प्रभावित जनता विभिन्न जिल्लाको होल्डिङ सेन्टरमा बसिरहेकाले उहाँहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। रसुवाका गाउँमै केही गरौं भन्ने युवाहरूले मृत्युवरण गर्नु परेको र बाँचेका पनि के गर्ने भनेर चिन्तित रहेको जानकारी गराउँदै उहाँले शिक्षा, ऋण र बीमा सम्बन्धी विशेष प्याकेज लगाउन सरकारसँग आग्रह गर्नुभयो। सांसद गणेश सिंह ठगुन्नाले भोटेघुसी बाढ़ीपछि आएको प्राकृतिक विपदमा खोज र उद्धारको काम प्रभावकारी रूपमा अगाडि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विपदमा सरकार एक्लै हिँड्नुभन्दा पनि सबैको सहयोग र समन्वयमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। साथै उहाँले खाना पकाउने ग्यासको सहज आपूर्तिको लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ठगुन्नाले निजामती सेवा ऐन समयमा नआउँदा प्रशासनिक क्षेत्रमा दुविधा देखिएकाले छिटोभन्दा छिटो ऐन ल्याउन आग्रह गर्नुभयो। सांसद बलावती शर्माले एकातिर बाढ़ीपछिको विपद र अर्कोतिर खाना पकाउने ग्यासको अभावले जनता थप पीड़ामा रहेको बताउनुभयो। उहाँले चाड़पर्वको मुखमा जनताले यो शास्ति भोग्नु परेको बताउँदै होल्डिङ सेन्टरमा रहेका महिला र बालबालिकाको लागि छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। सांसद ध्रुवराज राईले बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी गर्नुपर्ने भन्दै त्यसको वस्तुस्थितिको वास्तविकताको बारेमा आम जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो। उहाँले सुरुङ लगायत स्थानमा छिटो उद्धार र राहतको काम गर्न माग गर्दै कतिपय स्थानमा अझै राहत सामग्री नपुगेको जानकारी पाइएको भन्दै यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले ग्यासको हाहाकार भएको भन्दै समाधान गर्न माग गर्नुभयो। सामाजिक सञ्जालमा गाली गलौज बढ़ेको भन्दै उहाँले नियन्त्रण गर्न माग गर्नुभयो। सांसद ताहिर अली भाटले बाढ़ी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तत्काल योजना बनाएर अगाडि

0: बढ़ाउन पर्नेमा जोड़ दिनुभयो। संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले हिमाललाई बचाउन र कार्बन उत्सर्जनका कारण भोटेकुसी बाढ़ी भएको विषय प्रभावका रूपमा उठाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालले जलवायु न्याय पाउनुपर्ने विषयलाई राख्नुपर्ने उहाँले सुझाव दिनुभयो। सांसद इन्दिरा राणा मगरले बाढ़ी गएको क्षेत्रका बालबालिका बढ़ी प्रभावित भएको बताउँदै छुट्टै संरक्षण नीतिको आवश्यकता ल्याउनुभयो। होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई मनोसामाजिक परामर्श दिनुपर्ने सुझाव दिँदै उहाँले पनि विश्वव्यापी तापक्रमका कारण भोटेकुसी बाढ़ी विपद भएको तर्क उठान गर्नुपर्ने बताउनुभयो। सांसद निष्कल राईले जेन्जी आन्दोलन सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रणको माग राख्दै भएको उल्लेख गर्दै सबैले त्यसको सम्मान गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सधैं विपदको सारथी बनेको रेडक्रस आज आफै घाइते भएको बताउँदै रेडक्रसमा आन्तरिक लोकतन्त्र कायम हुन नसकेको टिप्पणी गर्नुभयो। सांसद राईले मलेसियामा रोजगारीको लागि सीमित व्यवसायिक कम्पनीलाई मात्र जिम्मेवारी दिने भन्ने विषय सार्वजनिक भएको प्रति असहमति जनाउँदै सत्य तथ्य उजागर हुनुपर्ने माग गर्नुभयो। गण्डकी प्रदेशका प्रदेश प्रमुख दिल्लीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले आर्थिक वर्ष 82-83 सम्पन्न गरेका काम कार्यवाही समेटिएको छैठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष बिहिबार पेश गरिएको हो। आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 50 बमोजिम प्रदेश प्रमुखलाई प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त निष्पक्ष जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संविधान प्रचलित कानून तथा प्रदेश ऐनले तोके बमोजिम आयोगले निष्पक्ष ढंगबाट आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड़ दिनुभयो। प्रदेश प्रमुख भट्टले भन्नुभयो प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै कानूनद्वारा निर्दिष्ट समयसीमाभित्र नै वार्षिक प्रतिवेदन तयार गरी पेश गर्नुभएकोमा प्रदेश लोकसेवा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्दछु। उहाँले भन्नुभएको छ लोकसेवा आयोग सरकारी सेवा गर्न चाहने आम नागरिकको आशा एवं भरोसाको केन्द्रका रूपमा रहेको हुँदा निष्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी योग्यता प्रणालीको संरक्षण गर्दै स्वतन्त्र निकायको रूपमा आफ्नो गरिमालाई अक्षुण्ण राख्न पनि उहाँले सुझाव दिनुभयो। प्रतिवेदन मुख्यमन्त्री मार्फत प्रदेशसभामा पेश गरिने र प्रदेशसभामा प्रतिवेदन उपसघन छलफल भई सोको निष्कर्ष समेतको आधारमा भविष्यमा प्रदेश लोकसेवा आयोगलाई अझै सबल र सशक्त बनाउँदै लगिनेछ भन्नेमा विश्वस्त रहेको भट्टले बताउनुभयो। अध्यक्ष नेपालले प्रदेशको सार्वजनिक प्रशासनको लागि आवश्यक दक्ष र योग्य जनशक्ति छनौटमा आयोग निष्पक्ष रूपमा लागिरहेको जनाउनुभयो। कार्यक्रममा आयोगका सदस्यद्वय कल्पना लम्साल, योगेन्द्र गौचन, सचिव कृष्णप्रसाद लम्साल, प्रदेश प्रमुख कार्यालयका सचिव विजय राणा, प्रमुख स्वकीय सचिव रंजन अधिकारी लगायतको सहभागिता रहेको थियो। यही भन्दौ 10 गते रसुवाको भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणको लागि सरकारले 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडी अनि प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानको लागि मात्रै 4 अर्ब 73 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानको लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरवेल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानको लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ खर्च लाग्ने देखिन्छ। बाढ़ीको कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1 अर्ब 3 अर्ब 54 करोड़ 79 लाख रूपियाँ बजेट आवश्यक छ। यसै गरी व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानको लागि 50 अर्ब 77 करोड़ 49 लाख रूपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बाली, 77 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्। 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनको लागि 94,75,31,00,000 रूपियाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनको लागि 51,54,00,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले उल्लेख छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणको लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणको लागि 7,14,58,02,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगप्रति र उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनको कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत्र 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहिबार छापा मार्दा कारागारभित्रबाट 10,03,155 रूपियाँ नगद फेला पारेको छ। यो रकम कसरी पुग्यो र कुन प्रयोजनको लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नगदसँगै सुरक्षाकर्मीले लुकाइराखेको अवस्थामा 8 फलामे रड समेत बरामद गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बरामद रकम र रडको स्रोतबारे गम्भीर अनुसन्धान शुरू गरिएको छ। हामीले बरामद सामानको प्रयोजन र यसको पछाडिको योजनाबारे सूक्ष्म अध्ययन गरिरहेका छौं, उहाँले भन्नुभयो। यसअगाडि भारतीय नागरिक चञ्चल वर्मा र मनिष विकको समूहले कारागारभित्र आफ्नो एकलौटी प्रभाव जमाउँदै आएका थिए। उक्त समूहको दबावको कारण यसअगाडि बी ब्लकभित्र छिरेर खानतलासी गर्न सुरक्षाकर्मीलाई समेत चुनौती हुँदै आएको थियो। पछिल्लो समय कारागार प्रशासनले उक्त ग्याङ तोड्न दुई चरणमा गरी 37 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको थियो। चञ्चल र मनिष सहितका मुख्य नायिकेहरूलाई अन्य कारागार पठाइएपछि त्यहाँको सुरक्षा स्थिति सामान्य बनेपछि प्रहरीले छापा मारेको हो। प्रहरीले हाल कारागारको आन्तरिक सुरक्षा व्यवस्थालाई थप कड़ा बनाउँदै निगरानी बढ़ाएको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञानिक विश्रामको।
1: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA व्यवस्थापन, विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-22-572-87।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
7: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
9: फोन 061-590-162-590-163।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
13: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
14: हृदयघात,
9: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरा पाँच पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणको लागि आयोजना गरिएको श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट 2,81,00,000 रूपियाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। दान तथा सहयोग आउने क्रम जारी नै रहेकाले संकलित रकम 3 करोड़ पुग्ने अपेक्षा गरिएको छ। पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेखनीय सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो। महायज्ञ समापनमा वडाध्यक्ष विष्णुप्रसाद परालले महायज्ञले वडावासी बीचको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबूत बनाएको बताउनुभयो। समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले सबैको सहयोग र सहभागिताकै कारण धार्मिक अनुष्ठानलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउनुभयो। समितिका सचिव लक्ष्मण कोइरालाले महायज्ञले धार्मिक तथा सामाजिक भावनालाई एकसाथ जोड्दै स्थानीय स्तरमा एकता, सहकार्य र सहयोगको भावना थप बलियो बनाएको बताउनुभयो। महायज्ञबाट संकलित रकम मुख्यतः सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणमा खर्च गरिनेछ भने केही रकम बाढ़ी पहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गरिने प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको छ। पुननिर्माणपछि नयाँ मन्दिर महाशिवरात्रीको दिन उद्घाटन गर्ने तयारी गरिएको छ। 4 ढोका र पञ्चमुखी शिवलिंग सहित निर्माण हुने मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय लीलाधर कोइरालाले 92 वर्ष अघि स्थापना गरेको सन्तानेश्वर महादेव मन्दिर सन्तान प्राप्ति, पारिवारिक सुख, समृद्धि र कल्याणको लागि श्रद्धाको केन्द्रका रूपमा रहँदै आएको छ। विपत्ति ठूलो होस् या सानो, पीड़ामा रहेकालाई साथ दिने मन ठूलो हुनुपर्छ। यही मानवीय भावना सहित पोखरा सत्र स्थित रातो पहिरो सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटिकोसी बाढ़ी पीड़ितको लागि 15,000 सहयोग गरेको छ। बाढ़ीले घर परिवार आफन्त गुमाएर पीड़ामा रहेका नागरिकको दुःखमा आफूहरूले पनि केही मलम लगाउनुपर्छ भन्ने विषय बैठकमा उठेसँगै आफ्नो खर्च कठाएर सहयोग गर्ने प्रतिबद्धता कार्यसमितिका पदाधिकारी तथा सहसदस्यहरूले जनाएका थिए। बैठकमा 200 देखि 2,000 सहयोग गर्दा 13,000 संकलन भएको थियो। समूहको कोषबाट थप 2,000 गरी 15,000 प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको समूहका अध्यक्ष भगवान पोखरेलले जानकारी दिनुभएको छ। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.85 अंकले घटेर 2,531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,19,00,000,000 कारोबार भएकोमा आज 341 कम्पनीको 1,05,00,000 किता शेयर 4,09,00,000 रूपियाँमा किनबेच भएको छ। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच युद्ध शुरू भए तापनि ठूलो आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोयटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागिएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अमेरिकी सेनाले 5 इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक गरेको छ। युरोपेली संघ युको जलवायु अनुगमन सेवा कोर्पिनेक्सले गएको अगस्तलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपनिकर्सका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमान भन्दा 0.01 डिग्री सेल्सियस धेरै हो। अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। ओमानलाई हराउँदै नेपाल एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हराएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका जतिन्दर सिंहले 25, जितेन रामानन्दीले 13 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह हरिले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडीले 2-2 विकेट लिनुभयो। यसअगाडि टस जितेर ब्याटिङ गरिएको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अलआउट भएको थियो। नेपालका दिपेन्द्र सिंह गिरीले 51, बशीर अहमदले 47, देव खनालले 13, मोहम्मद आसिफले 11 रन बनाउनुभयो। ओमानका जय विराम ओडेडरा र हसनैन शाहले 3-3 विकेट लिनुभयो। अब नेपालले उपाधिको लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आजै भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हराएका छन्।
हङकङले दिएको 71 रनको लक्ष्य युईले 11 ओभर एक बलमा 3 विकेट गुमाएर भेटाएको थियो। युईका तनिष सुरीले 27 रन बनाउनुभयो। हङकङका एहसान खान, किञ्चित शाह र कप्तान यासिम मुर्ताजले एक एक विकेट लिनुभयो। यसअगाडि टस हारेर ब्याटिङ गरेको हङकङले 30 ओभर एक बलमा सबै विकेट गुमाएर 70 रन बनायो। हङकङका जिसन अलीले 17 रन बनाउनुभयो। युईका हैदर अलीले 6 विकेट लिनुभयो। एसीसी प्रिमियर कपको उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई र त्यसो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हराएको हो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जित्यो। सगरमाथाले पहिलो सेट 25-21 जित्यो। अन्नपूर्ण लगातार चौथो जितसहित 12 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। यो हारसँगै सगरमाथा प्रतियोगिताबाट बाहिरिएको छ। लिग चरणको अन्तिम दिन कर्णाली शिवराज र मधेस वारियर्स बीच खेल भइरहेको छ। मधेस प्रतियोगिताबाट बाहिरिसकेको छ। यस्तै काठमाडौँ रेड्स र खप्तड फाल्कन्सले आज 7 बजे खेल्दैछन्। कर्णाली र काठमाडौँले समान 8 अंकसहित प्ले अफमा स्थान बनाइसकेका छन्। 6 टोली भएको पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, महासभामा भोटेसुकोटसीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने। विनाशकारी बाढ़ीपछिको पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब बढ़ी लाग्ने आकलन। पूर्वाधार क्षेत्र मध्ये ऊर्जा र सड़कमा व्यापक क्षति। प्रतिनिधि सभामा भोटेकोसी बाढ़ी, ग्यास अभाव लगायतका विषयमा छलफल। प्रभावकारी रूपमा खोज उद्धार र राहत काम गर्न सरकारको ध्यान आकर्षण। मोरङ कारागारमा प्रहरीको छापा, 10 लाख नगद र फलामे रड बरामद। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण। गएको अगस्त बन्यो अहिलेसम्मकै तातो महिना र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा एनबीएलमा सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेंट

0: cap, fent un pam.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-010-31, 97-150-010-31। पोखरा न्यू रोड BND भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপলাইন 01-597-06-11।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: कैंसर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
3: डाक्टर लैब सेवा,
2: औषधि डेलीवरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9861-48082।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेन से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: वर्जर पेन
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
11: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
12: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
12: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
13: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
15: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
16: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
15: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
16: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
15: 24 घण्टा इमर्जेन्सी सेवा
16: सम्पूर्ण ओपिडी सेवा
15: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
16: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
15: रेटिना सम्बन्धी जाँच एवं उपचार
16: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
15: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
16: आँखा छर्केको सिधा पार्ने सर्जरी
15: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
16: लेजर सर्जरी सम्बन्धी सेवा
15: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
16: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
15: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
16: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
15: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
16: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
17: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
15: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
16: स्वस्थ आँखा स्वच्छ दृष्टि
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
18: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
19: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
18: उपचार हुने समस्याहरू
19: हृदय घात,
18: हाई ब्लड प्रेसर,
19: हार्ट फेल,
18: छातीको दुखाई तथा थकान,
19: मुटुको भल्भमा समस्या,
18: मुटुको बाथ रोग,
19: हाई ट्राइग्लिसेराइडिटिजी,
18: मुटुको धड्कनमा अनियमितता,
19: हाई कोलेस्ट्रोल,
18: पेसमेकर राखेको वा राख्नु पर्ने,
19: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
18: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
20: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
18: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
19: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29। मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार

0: भइसक्यो केही भएन
1: किन अत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
0: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
0: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
4: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162-590-163
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834-34।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी

0: पिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
0: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
6: के तपाईँ यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जिससे संबंध गास्त ज्ञान मसाला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0161-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेन्स्टेक हर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
13: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
15: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
21: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
21: होम केयर सेवा होम केयर सेवा
18: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
21: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
21: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
21: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
21: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
21: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छ यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊ न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5674 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
6: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्ज पेन्स।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
11: हेलो।
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई। हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोले

0: कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5834-834।
6: दुर्गाको किटाउको दुख्न छिन्मै दुर्गर्ने एक बाम तीन काम झन्डु बाम
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँ

0: अटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुक भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
5: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्ट।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9841-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रंग बहार
4: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
3: वर्ज पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्ट

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन।
1: पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्। अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याजदर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याजदर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याजदर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्ट कि श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मच्चाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग स्वीकृति प्राप्त छैन, हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ, विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ, कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब विस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ, प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौ, तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिया छ। यो यसमा केही वास्तवमा पछि पीडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत:
3: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब यदि इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे, जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
3: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
3: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ अरू जलविद्युत आयोजनाहरूबाट?
3: विशेष गरी यो जुन 3A हामीले दुईजनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लाङटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट, हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल:
4: अब राहत त अब जति पनि आइराखेका छ, पाइराखेका छन् होल्डिङ सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ हामीले त्यो पनि भनिराखेका छौँ है म 9 नम्बर वडा कार्यालय नै हो मेरो घर नजिकै पर्छ त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाहरूसँग लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है
0: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती
5: अलिकति केही राहत भएको छ बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ तुइन घरको व्यवस्था छ झल्लेनु पुल चाँडै नै बन्दैछ रोडहरू अहिले पनि बनिसकेका छैन अब अझ कयौं समय लाग्छ बन्नलाई मान्छेहरू हिँड्ने कोरिडोरहरू चाहिँ छ होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ एकदम चरम अभाव छ अनि लामखुट्टेको पनि त्यस्तै छ किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ
0: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं र सुवा झाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए
6: रसपाको मेजर चाहिँ कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकतलामा बसेर केही गरेर आफ्नो परिवार जनसँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो हाइड्रो पावर त्यही थियो टुरिज्मको विषय धेरै जस्तो अब मानसोभर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यहीँ बस्ने भइहाले त्यसले गर्दा रसुवाको कमसे कम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो मिसिङ भइरहेको अवस्था हो रसुवालाई यो बाढीले चाहिँ कमसे कम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला बाहिरका मान्छे कति थियो होला
6: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ होइन स्थानीय साथीहरू हुनुहुन्छ होइन सूचकको निवेदनको आधारमा कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरहेको हुन्छन् अहिलेसम्मको 1849 छ त्यसमा 10 चाहिँ सनाखत भएको छ यो त रसुवाको मात्र नेट कुरा गर्दैछु बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा पाएको हामीलाई सूचना पाएको निवेदन आएको सबै मिसिङ भएको चाहिँ 4006 छ र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन कतिपय चाहिँ नुवाकोटको ढुङ्गी भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेको मान्छे मानसोभर जान हिँडेका मान्छे नाका जान हिँडे मान्छे कतिलाई वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै तङ्गिँदै हुनुहुन्छ अब हाम्रो विविध जो जो जे जे धर्महरूले भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो
7: सबै परिवारै बेपत्ता भयो सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने छिमेकीको थाहा नहुने यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि
6: रसुवामा 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्यालय नै छैन कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ सुरक्षाको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ जति बचेछन् त्यसकुल गर्ने र तथ्याङ्कहरूले कति लागिहाल्छ
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बसालसँग कुरा गर्दै अन्त्यमा एउटा छोटो प्रसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन् अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

नमस्कार, राति 9 बजेको अनपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, महासभामा भोटेघुसीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने। विनाशकारी बाढ़ीपछिको पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब बढ़ी लाग्ने आकलन। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा र सड़कमा व्यापक क्षति। अध्यक्ष ओलीले राजीनामा दिनु नपर्ने बादलको प्रतिवेदनको निष्कर्ष। अध्यक्षलाई एउटा निर्वाचनको परिणाम देखाएर हटाउन नसकिने जिकिर। पोखरामा मानवाधिकार रक्षकको भेला आयोजना। मानवाधिकार रक्षकको लागि विशेष कानून आवश्यक भएको सरकारवालाको भनाई। प्रतिनिधि सभामा भोटेघुसी बाढ़ी, ग्यास अभाव लगायत विषयमा छलफल। प्रभावकारी रूपमा खोज उद्धार राहतका काम गर्न सरकारको ध्यान आकर्षण। मोरङ कारागारमा प्रहरीको छापा, 10 लाख नगद र फलामे रड बरामद। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण। गएको अगस्त पनि अहिलेसम्मकै तातो महिना। र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा एनबीएलमा सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6 देखि 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। महासभामा प्रधानमन्त्री शाहले भोटेघुसीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनजन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 वटा जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। यस्तै बैठकले 2 जना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ाउँदै अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो

जिम्मेवारी दिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछि सिर्जित विपदमा प्रभावकारी रूपमा खोज उद्धार र राहतका काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा उहाँहरूले भोटेकोशी बाढ़ीको कारण आएको विपदमा प्रभावितको उद्धार राहतको साथै खाना पकाउन ग्यासको सहज आपूर्तिको लागि सरकारसँग माग गर्नुभयो। बैठकमा सांसद मोहन आचार्यले भोटेकोशी बाढ़ीमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जलविद्युत आयोजना पनि ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले सुरुङमा उद्धार र राहतको कार्य भइरहेको, उद्धार गरिएका प्रभावित जनता विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाले उहाँहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। रसुवाका गाउँमै केही गरौं भन्ने युवाहरूले मृत्युवरण गर्नुपरेको र बाँचेका पनि के गर्ने भनेर चिन्तित रहेको जानकारी गराउँदै उहाँले शिक्षा ऋण र बीमा सम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग आग्रह गर्नुभयो। सांसद गणेश सिंह ठगुन्नाले भोटेकोशी बाढ़ीपछि आएको प्राकृतिक विपदमा खोज र उद्धारको काम प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विपदमा सरकार एक्लै हिँड्नुभन्दा पनि सबैको सहयोग र समन्वयमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। साथै उहाँले खाना पकाउने ग्यासको सहज आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद ठगुन्नाले निजामती सेवा ऐन समयमा नआउँदा प्रशासनिक क्षेत्रमा दुविधा देखिएकोले छिटोभन्दा छिटो ऐन ल्याउनको लागि आग्रह गर्नुभयो। सांसद बलावती शर्माले एकातिर बाढ़ीपछिको विपद र अर्कोतिर खाना पकाउने ग्यासको अभावले जनता थप पीड़ामा रहेको बताउनुभयो। उहाँले चाड़पर्वको मुखमा जनताले यो शास्ति भोग्नु परेको बताउँदै होल्डिङ सेन्टरमा रहेका महिला र बालबालिकाको लागि छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। सांसद ध्रुवराज राईले बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी गर्नुपर्ने भन्दै त्यसको वस्तुस्थितिको वास्तविकताको बारेमा आम जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो। उहाँले सुरुङ लगायत स्थानमा छिटो उद्धार र राहतको काम गर्न माग गर्दै कतिपय स्थानमा अझै राहत सामग्री नपुगेको जानकारी पाइएको भन्दै यसतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले ग्यासको हाहाकार भएको भन्दै समाधान गर्न माग गर्नुभयो। सामाजिक सञ्जालमा गाली गलौज बढ़ेको भन्दै उहाँले नियन्त्रण गर्न माग गर्नुभयो। सांसद ताहिर अली भाटले बाढ़ी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तत्काल योजना बनाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले हिमाललाई बचाउन र कार्बन उत्सर्जनका कारण भोटेकोशी बाढ़ी भएको विषय प्रभावकारी रूपमा उठाउनु पर्नेमा जोड़ दिइएको छ। नेपालले जलवायु न्याय पाउनुपर्ने विषयलाई राख्नुपर्ने उहाँले सुझाव दिनुभयो। सांसद इन्दिरा राणामगरले बाढ़ी गएको क्षेत्रका बालबालिका बढ़ी प्रभावित भएको बताउँदै छुट्टै संरक्षण नीतिको आवश्यकता उल्याउनुभयो। होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई मनोसामाजिक परामर्श दिनुपर्ने सुझाव दिँदै उहाँले पनि विश्वव्यापी तापक्रमका कारण भोटेकोशी बाढ़ी विपद भएको तर्क उठान गर्नुपर्ने बताउनुभयो। सांसद निष्कल राईले जेन्जी आन्दोलन सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रणको माग राख्दै भएको उल्लेख गर्दै सबैले त्यसको सम्मान गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सधैं विवादको सारथी बनेको रेडक्रस आज आफै घाइते भएको बताउँदै रेडक्रसमा आन्तरिक लोकतन्त्र कायम हुन नसकेको टिप्पणी गर्नुभयो। सांसद राईले मलेसियामा रोजगारीको लागि सीमित व्यवसायी कम्पनीलाई मात्र जिम्मेवारी दिने भन्ने विषय सार्वजनिक भएको प्रति असहमति जनाउँदै सत्य तथ्य उजागर हुनुपर्ने माग गर्नुभयो। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च मानवाधिकार एलायन्स गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको संयुक्त आयोजनामा बिहिबार मानवाधिकार रक्षकहरूको भेला भएको छ। मानवाधिकारको संस्कृति निर्माण तथा मानवाधिकार शिक्षाको प्रवर्धन गर्न भेला गरिएको एलायन्सका प्रदेश अध्यक्ष डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभएको छ। भेलामा राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख सहसचिव नितु गर्तोला र इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले सहजीकरण गर्नुभएको थियो। एनसेकका प्रदेश प्रमुख भण्डारीले मानवाधिकार रक्षकको संरक्षण र सुरक्षाको लागि प्रदेशमा छुट्टै कानून तर्जुमा गर्न माग गरेको बताउनुभयो। त्यसको लागि मानवाधिकार रक्षक विधेयक 2083 मस्यौदा गण्डकी प्रदेश सभामा बुझाइएको उहाँले उल्लेख गर्नुभयो। उहाँले पेशागत र भौतिक रूपमा असुरक्षित मानवाधिकार रक्षकलाई विशेष कानून बनाएर सुरक्षाको प्रत्याभूति गराउनु राज्यको निकायको दायित्व भएको दावी गर्नुभयो। उहाँले प्रस्तावित विधेयकमा मानवाधिकार रक्षकका लागि कोष खड़ा गर्नेदेखि रक्षक परिषद गठनको व्यवस्था गरेको जनाउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्रसंघले मानवाधिकार रक्षकको अधिकार सम्बन्धी घोषणा पत्र 1998 जारी गरेको छ। मानवाधिकार आयोगले मानवाधिकार रक्षकको निर्देशिका जारी गरेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपालले कानून बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले विशेष कानून बनाएर कानून कार्यान्वयनमा ल्याउन सके सबै रक्षकले सुरक्षाको अनुभूति गर्न सक्ने दावी गर्नुभयो। मानवाधिकार आयोग गण्डकी कार्यालय प्रमुख गर्तौलाले पेशागत र भौतिक रूपमा असुरक्षित मानवाधिकार रक्षकलाई विशेष कानून बनाएर सुरक्षाको प्रत्याभूति गराउनु राज्यका निकायको दायित्व भएको बताउनुभयो। मानवाधिकार रक्षकहरूको पहलमा आयोगको स्थापना भएको जानकारी दिँदै उहाँले रक्षकको संरक्षण र सम्वर्धनमा आयोगको भूमिका रहने चर्चा गर्नुभयो। उहाँले आयोगले मानवाधिकार रक्षकको सम्मेलन गरेर घोषणापत्र जारी गरेको स्मरण गर्नुभयो। मानवाधिकार रक्षकलाई सम्मान गर्न दयाराम परियार स्मृति

0: पुरस्कार स्थापना गरेको जानकारी दिँदै उहाँले रक्षकको शान्ति सुरक्षाको विशेष प्रबन्ध गर्न आयोगले सिफारिश गरेको बताउनुभयो। मानवाधिकार एलायन्सका केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज अनन्त कुमार श्रेष्ठले एलायन्सले आधारभूत तहसम्म मानवाधिकारको संरक्षण र प्रवर्धनमा काम गर्ने जानकारी दिनुभयो। उहाँले 50,000 सामुदायिक संस्थालाई एलायन्समा समेट्ने योजना सुनाउनुभयो। संविधानमा मौलिक हकको व्यवस्था गरे पनि कानून बनाएर व्यवस्थित गर्न नसकेको उल्लेख गर्दै उहाँले सबै नागरिकले मानवाधिकारको पालना गरेमा विधिको शासन स्थापित हुन सक्ने तर्क गर्नुभयो। इन्सेक गण्डकी प्रदेश कार्यालयको समन्वयमा भएको कार्यक्रममा नागरिक मंच गण्डकीका अध्यक्ष विष्णु प्रसाद बराल, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, कास्की जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष गणेश आले, मानवाधिकार एलायन्सका केन्द्रीय सदस्य दिलमाया बिटालु, गण्डकी प्रदेशका उपाध्यक्ष सरस्वती सिग्देल, कास्कीका अध्यक्ष मधुपन्थी, सचिव रमेश सुविदी लगायतले मानवाधिकार रक्षकको सुरक्षाको बारेमा बोल्नु भएको थियो। गण्डकी प्रदेशका प्रदेश प्रमुख डेलीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले आर्थिक वर्ष 82-83 सम्पन्न गरेका काम कार्यवाही समेटिएको छैठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष बिहिबार पेश गरिएको हो। आयोगका अध्यक्ष विष्णु प्रसाद नेपालले प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 50 बमोजिम प्रदेश प्रमुखलाई प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त निष्पक्ष जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संविधान प्रचलित कानून तथा प्रदेश ऐनले तोके बमोजिम आयोगले निष्पक्ष ढंगबाट आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड़ दिनुभयो। प्रदेश प्रमुख भट्टले भन्नुभयो प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै कानूनद्वारा निर्दिष्ट समयसीमाभित्र नै वार्षिक प्रतिवेदन तयारी गरी पेश गर्नुभएकोमा प्रदेश लोकसेवा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्दछु। उहाँले भन्नुभएको छ लोकसेवा आयोग सरकारी सेवा गर्न चाहने आम नागरिकको आशा एवं भरोसाको केन्द्रका रूपमा रहेको हुँदा निष्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी योग्यता प्रणालीको संरक्षण गर्दै स्वतन्त्र निकायका रूपमा आफ्नो गरिमालाई अक्षुण राख्न पनि उहाँले सुझाव दिनुभयो। प्रतिवेदन मुख्यमन्त्री मार्फत प्रदेशसभामा पेश गरिने र प्रदेशसभामा प्रतिवेदन उप सघन छलफल भई सोको निष्कर्ष समेतको आधारमा भविष्यमा प्रदेश लोकसेवा आयोगलाई अझै सबल र सशक्त बनाउँदै लगिनेछ भन्नेमा विश्वस्त रहेको भट्टले बताउनु भएको छ। अध्यक्ष नेपालले प्रदेशको सार्वजनिक प्रशासनको लागि आवश्यक दक्ष र योग्य जनशक्ति छनौटमा आयोग निष्पक्ष रूपमा लागिरहेको बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको पार्टी सुदृढीकरण रूपान्तरण र पुनर्जागरण सम्बन्धी कार्यदलले अध्यक्ष केपीशर मौलीले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा पार्टीले अप्रत्याशित पराजय भोगे पनि त्यसको सम्पूर्ण दोष सदस्यमाथि थोपर्दै पदमुक्त गर्न खोज्नु राजनैतिक सैद्धान्तिक र संस्थागत रूपमा सर्वथा गलत रहेको बादलको जिकिर रहेको छ। पार्टी सुदृढीकरण रूपान्तरण र पुनर्जागरणको लागि नेकपा एमालेको साझा संकल्प शीर्षकको 39 पृष्ठ लामो प्रतिवेदनमा बादलले पार्टीको 11 राष्ट्रिय महाधिवेशन सम्पन्न भएको बल्ल 9 महिना पुगेको र उक्त महाधिवेशनबाट करिब 75% मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको परिणाम देखाएर हटाउन नसकिने जिकिर गर्नुभएको छ। प्रतिवेदनमा भनिएको छ महाधिवेशनको म्याण्डेटलाई एउटा निर्वाचन विशेषको परिणामले किमार्थ पनि खण्डित गर्न सक्दैन। लोकतान्त्रिक विधिबाट 5 वर्षका लागि निर्वाचित नेतृत्वलाई बीचमै विस्थापित गर्ने बहस उठाउनु महाधिवेशनको सार्वभौम अधिकार र जनभावना विपरीत हुने निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ। पार्टीभित्रबाट उठेको नैतिकताको आधारमा नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने मागलाई बादलले पूर्ण रूपमा खारेज गर्नुभएको छ। संकट र चौतर्फी घेराबन्दीको बेला नेतृत्वले पद छाड्नु नैतिकता नभई जिम्मेवारीबाट भाग्ने पलायनवादी सोच भएको प्रतिवेदनमा उल्लेख छ। महासचिव शंकर पोखरेल समूहप्रति लक्षित गर्दै प्रतिवेदनमा लेखिएको छ पार्टी र सिंगो आन्दोलन अप्ठ्यारोबाट गुज्रिरहेको बखत नेतृत्वबाट विदाई वा नैतिकता प्रदर्शनको नाममा जिम्मेवारी छाडेर भाग्ने छूट कसैलाई छैन। नेतृत्वले राजीनामा दिएर होइन दृढतापूर्वक मैदानमा उभिएर मात्र संकटको सामना गर्न सकिने प्रतिवेदनको ठहर छ। प्रतिवेदनले फागुन 21 निर्वाचन परिणामलाई सामान्य र नियमित चुनावी प्रतिस्पर्धाको रूपमा हेर्न नमिल्ने तर्क अघि सारेको छ। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको आवरणमा भएको हिंसा संसदको असंवैधानिक विघटन निर्वाचित प्रधानमन्त्री ओलीलाई गैरकानूनी रूपमा 10 दिनसम्म सैनिक हिरासतमा राखिएको अवस्था र विदेशी शक्ति केन्द्रको योजनामा रचिएको रंगक्रान्तिको जगमा उक्त निर्वाचन भएको व्याख्या गरिएको छ। यस प्रकारको षड्यन्त्रपूर्ण र प्रतिकूल परिस्थितिमा भएको पराजयको व्यक्तिगत दोष सदस्यमाथि मात्र थोपार्नु देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको स्वार्थलाई मलजल गर्नु सरह हुने बादलको दावी छ। नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास स्मरण गराउँदै प्रतिवेदनमा 2015 सालको पहिलो आम निर्वाचनमा पार्टी संस्थापक पुष्पलाल स्वयं काठमाडौँबाट पराजित हुँदा समेत नेतृत्व परिवर्तनको प्रश्न नउठेको दृष्टान्त दिइएको छ। त्यसै यता 2048 69 सीट, 51 88 सीट, 64 33 सीट हुँदै 74 करिब दुई तिहाई र 79 78 सीट जितेर एमाले पटक पटक राजनीतिक पुनरागमन गरेको इतिहास औल्याउँदै बादलले एउटा निर्वाचनको हार जित नै नेतृत्वको सक्षमता मापन गर्ने अन्तिम आधार हुन नसक्ने उल्लेख गर्नुभएको छ। संविधान निर्माण, राष्ट्रिय स्वाभिमानको रक्षा, भारतीय नाकाबन्दी विरूद्धको चट्टानी अडान, चीनसँग पारवन सम्झौता र चुच्चे नक्सा प्रकाशन जस्ता ऐतिहासिक कार्यहरू ओलीकै नेतृत्वमा सम्भव भएको स्मरण गराउँदै प्रतिवेदनले आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संकट सामना गर्न ओलीकै दृढ नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणको लागि सरकारले 7,23,32,52,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानको लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानको लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरवेल पुल भगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानको लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने देखिन्छ। बाढ़ीको कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रको लागि 1,03,54,00,00 रूपियाँ बजेट आवश्यक पर्नेछ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायत संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856269।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
12: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री वारेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनको कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाको लागि राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाबाट 73 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभएको छ। बिहिबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उद्योग मन्त्री शाहले बिहिबार नै शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहिबार छापा मार्दा कारागारभित्रबाट 10,03,155 रूपियाँ नगद फेला परेको छ। यो रकम कसरी पुग्यो र कुन प्रयोजनको लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नगदसँगै सुरक्षाकर्मीले लुकाई राखिएको अवस्थामा 8 फलामे रड समेत बरामद गरिएको छ। पोखरापाँच पर्साङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजना गरिएको श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट 2,81,00,000 रूपियाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। दान तथा सहयोग आउने क्रम जारी नै रहेकोले संकलित रकम 3 करोड़ पुग्ने अपेक्षा गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष शोभा गौतमले आज पदभार ग्रहण गर्नुभएको छ। भदौ 20 र 21 गते सम्पन्न संघको 36 महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमलाई निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले औपचारिक रूपमा कार्यभार हस्तान्तरण गर्नुभएको हो। पोखराचार घैरेपाटन स्थित प्रतिष्ठित विद्यालय कुम्दिनी होम्समा आयोजना गरिएको 2 दिने ओपन डान्स कम्पिटिशन बिहिबार सम्पन्न भएको छ। बुधबारदेखि शुरू भएको प्रतियोगिताको समापनसँगै विभिन्न उमेर समूहका विजेता विद्यार्थीहरूको नतिजा समेत सार्वजनिक गरिएको छ। शिक्षक सुरेन्द्र सदस्यका अनुसार विभिन्न समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम नतिजा अनुसार कक्षा 1 र 2 तर्फ प्रतियोगितामा कक्षा 2 खकी प्रणिशा गुरूङ प्रथम हुन सफल हुनुभएको छ। कक्षा 1 गको आहना सुवेदी द्वितीय र कक्षा 1 गकै विमान पसियाल तृतीय हुनुभएको छ। विद्यार्थीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अङ्कले घटेर 2,531.55 बिन्दुमा झरेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,19,00,000,00,000 को कारोबार भएकोमा आज 341 कम्पनीको 1,05,00,000 किता शेयर 4,09,00,000 रूपियाँमा किनबेच भएको छ। अनुपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भए ताकै ठूला आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एक अर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। युरोपेली संघ युको जलवायु अनुगमन सेवा कोपनिकर्सले गएको अगस्तलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपनिकर्सका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगिएको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियस धेरै हो। अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हराएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदै सबै विकेट गुमायो। ओमानको जतिन्दर सिंहले 25, जितेन रामानन्दीले 13 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2 विकेट लिनुभएको थियो। यसअगाडि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले 51, बसिर अहमदले 47, देव खनालले 13, मोहम्मद आसिफले 11 रन बनाउनुभयो। ओमानका जय विराम ओडेडरा र हसनैन शाहले 3 दिन विकेट लिनुभएको थियो। अब नेपालले उपाधिको लागि प्रशिक्षण निभाएर युएईसँग खेल्नेछ। आजै भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हराएको छ। सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडा हलमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हराएको हो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जित्यो। सगरमाथाले पहिलो सेट 25-21 जित्यो। अन्नपूर्ण लगातार चौथो जितसहित 12 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। यो हारसँगै सगरमाथा प्रतियोगिताबाट बाहिरिएको छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल 28 गते आइतबार हुनेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। महासभामा भोटेपछिको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने। विनाशकारी बाढ़ीपछिको पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब बढ़ी लाग्ने आकलन। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा र सड़कमा व्यापक क्षति। अध्यक्ष ओलीले राजीनामा दिनु नपर्ने बादलको प्रतिवेदनको निष्कर्ष। अध्यक्षलाई एउटा निर्वाचनको परिणाम देखाएर हटाउन नसकिने जिकिर। पोखरामा मानवाधिकार रक्षकहरूको भेला आयोजना। मानवाधिकार रक्षकको लागि विशेष कानून आवश्यक भएको सरकारवालाको भनाई। प्रतिनिधि सभामा भोटेपछि बाढ़ी ग्यास अभाव लगायतका विषयमा छलफल। प्रभावकारी रूपमा खोज उद्धार र राहतको काम गर्न सरकारको ध्यान आकर्षण। मोरङ कारागारमा प्रहरीको छापा। 10 लाख नगद र फलामे रड बरामद। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण। गएको अगस्त बन्यो अहिलेसम्मकै तातो महिना। र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा एनबीएलमा सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा। अवस्त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखले ढाका टोपी,
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखले ढाका टोपी, महेन्द्रपुर खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251, 98190।
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
10: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
10: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
10: फोन
9: 5308 15 5308 15
10: मोबाइल नम्बर 9852 2871 महेन्द्र पुल पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्र पुल अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
12: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
13: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
12: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
13: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
12: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
13: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
12: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
13: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
12: नेपाल आदिवासी जनजाति महासंघ
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
15: हेलो
16: हजुर नमस्कार
15: हेलो
16: नमस्कार काका सुन्नु भएन
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
16: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
15: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
16: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
16: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
17: रंग बहार रंग बहार
18: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
17: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
18: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
17: वर्ष पेंस
19: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
20: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
19: उपचार हुने समस्याहरू
20: हृदयघात
19: हाई ब्लड प्रेसर
20: हार्ट फेल
19: छातीको दुखाई तथा थकान
20: मुटुको भल्कमा समस्या
19: मुटुको बाथ रोग
20: हाई ट्राइग्लिसेराइडिटिजी
19: मुटुको धड्कनमा अनियमितता
20: हाई कोलेस्ट्रोल
19: पेसमेकर राखेको वा राख्नुपर्ने
20: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
19: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
21: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
19: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
20: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
22: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
22: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
6: मृगौला तथा मूत्र रोग युरो सर्जरी
22: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
6: न्युरो सर्जरी सेवा
22: बाल रोग
6: नाक कान तथा घाँटी रोग
22: मानसिक तथा स्नायु रोग
6: प्रसूति तथा स्त्री रोग
22: छाला यौन तथा कुष्ठ रोग
6: नेत्र रोग
22: दाँत तथा मुख रोग
6: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
22: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
6: सुविधा सम्पन्न आईसीयू सेवा
22: डिजिटल एक्सरे
6: सिटी स्क्यान सेवा
22: भिडियो एक्सरे इको कार्डियोग्राफी
6: इन्डोस्कोपी इसिजी इइजी पीटीए
22: फिजियोथेरापी युरोफ्लोमेट्री
6: केमोथेरापी
22: सुरक्षित गर्भपतन सेवा
6: होल बडी चेकअप हेल्थ प्याकेज
22: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
6: फोन 061-572-648-5728-49

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

यो भुजुङ गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो। आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ। एक्लै आमाको एक्लो छोरो भिएको गर्छ कि यसपालि

देखि राति सम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।